0: वर्ष निशुल्क, स्थानीय तथा रैथाने निर्माण सामग्री निशुल्क, अन्य आवश्यक प्राविधिक सहयोग निशुल्क, अति विपन्नलाई संघीय सरकारको 50,000 अनुदान, अति विपन्नलाई प्रदेश सरकारको 25,000 अनुदान, स्थानीय सरकारले रैथाने निर्माण सामग्री उपलब्ध गराउने लगायतका व्यवस्था समेत विधेयकमा गरिएको छ।
1: सस्ता प्याकेज हट्दै इन्टरनेट महँगिँदै शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा आर्थिक दैनिकमा यो खबर छापिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले सस्ता र कम स्पीडका केही प्याकेज हटाएर नयाँ शुल्क संरचना लागू गर्ने तयारी गरेका छन्। यससँगै ती प्याकेज प्रयोग गरिरहेका ग्राहकको इन्टरनेट खर्च बढ़ने देखिएको छ, अर्थात इन्टरनेट सेवा महँगिने भएको छ। वर्ल्ड लिंक, सुबिसु, सीजी र बायोनेट लगायत सेवा प्रदायकले आगामी असोज 19 गतेदेखि पुराना प्याकेज बन्द हुने र नयाँ प्याकेजसँगै सेवा शुल्कमा समेत परिवर्तन हुने जानकारी ग्राहकलाई एसएमएस मार्फत दिन थालेका छन्। इन्टरनेट सेवा प्रदायकहरूको यो कदम सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आएको हो। ठूला करदाता कार्यालयले निर्धारण गरेको दूरसंचार सेवा शुल्क टीएससी र त्यसमा लगाइएको जरिवाना विरूद्ध सेवा प्रदायकहरूले दायर गरेको रिट अदालतले हालै खारेज गरेको थियो। त्यस लगत्तै फिक्स्ड ब्रोड ब्याण्ड इन्टरनेटको मूल्य पुनरावलोकनको तयारी गरिरहेका कम्पनीहरूले ग्राहकलाई नयाँ प्याकेज र सेवा शुल्क सम्बन्धी एसएमएस पठाउन थालेका हुन्।
0: विपद प्रभावितलाई विशेष ऐन शीर्षकमा खबर छ। विशेष ऐन मार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, सब व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। रसुवा बाढ़ीपछि उत्पन्न समस्यालाई सम्बोधन गर्ने गरी सरकारले विशेष ऐन बनाउँदैछ। यसका निम्ति गृह मन्त्रालयले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक बनाएको छ। यसलाई विशेष ऐनका रूपमा लिएको गृह मन्त्रालयले जनाएको छ, जस मार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, सब व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। बिहिबार मात्रै पनि संसदमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवा बाढ़ीमा परेर बेपत्ता भएकाका परिवारले मृतक सरह राहत पाउन नसकेको र यसमा सरकारले कानून देखाएर पन्छिन खोजेको टिप्पणी गरेका थिए। प्रचलित कानूनमा समस्या भए सरकारले सम्बोधन गर्न सक्ने तर बेपत्ताका परिवारलाई समेत सरकारले मृतक सरह सेवा सुविधा र राहत उपलब्ध गराउनुपर्छ माग राखिएको थियो। गृह मन्त्रालयले तयार पारेको विधेयक ऐनमा रूपान्तरित भए सांसद दुलालले उठाएको विषय सम्बोधन हुनेछ। प्राकृतिक विपदमा परि बेपत्ता भएका व्यक्तिको शव नभेटिए पनि निश्चित अवधि पूरा भएपछि मृत्यु दर्ता गर्न सकिने गरी सरकारले कानूनी व्यवस्था गर्न लागेको छ। यसका निम्ति तीनवटा ऐन संशोधन गरिँदैछ। हाल मुलुकी देवानी संहिता 2074 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै सूचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था छ। निश्चित अवस्थामा भने यो अवधि फरक छ। 80 वर्ष पुगेको व्यक्ति 5 वर्षदेखि बेपत्ता भएमा युद्धमा खटिएको सैनिक युद्ध समाप्त भएको 4 वर्षसम्म सम्पर्कमा नआएमा वा पहिचान हुन नसकेमा पनि मृत्यु घोषणा गर्न सकिने व्यवस्था गरिएको छ।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: सेवा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% इएमआई नागरिकता भएको छ। सेन्से 18 बजे उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। रसुवाको फुटेकोशी नदीमा एक हिमबाड़ीका कारण अभिभावक गुमाएका बाल बालिकालाई आवासीय सुविधा सहित कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने कार्यक्रम संचालन हुने भएको छ। बागमती प्रदेश सरकारले कार्यक्रम संचालनका लागि आवश्यक कार्यविधि परिमार्जन तथा राय सहमतिको प्रक्रिया समेत अघि बढ़ाएको छ।
3: नेपालमा गत अगस्तमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि सम्पर्कविहीन भएका 55 मलेसियाली नागरिक मध्ये एकजना 37 दिनदेखि सकुशल फेला परेका छन्। ती व्यक्ति मलेसियाली दूतावास काठमाण्डुमा आफै सम्पर्कमा पुगेपछि सुरक्षित रहेको पुष्टि भएको हो।
2: चिसो मौसममा रुगाको किट, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सञ्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालाधारी श्रमिक आन्दोलनमा उत्रेपछि सञ्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रेपछि असोज 5 गतेदेखि सञ्चोको उत्पादन रोकिएको छ।
3: हालैको विनाशकारी भुटेकोशी बाढ़ीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको उत्थानशील पुनर्निर्माण, अन्तर्राष्ट्रिय स्रोत परिचालन र वित्तीय सुधारका लागि सरकारले वृहत कूटनीतिक पहल शुरू गरेको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको चुनाव केन्द्रित अभियानमा निस्कने भएको छ। पार्टी केन्द्रीय समितिको शनिबार बसेको बैठकले देशभरका सम्पूर्ण पालिकामा केन्द्रीय नेता तथा सांसदहरूलाई खटाउने निर्णय गरेको छ।
3: यस वर्ष आदिवासी थारू तथा तराई मूलका महिलाले खर अर्थात शुद्ध जितिया मनाइरहेका छन्। उदयपुर लगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका थारू महिलाले 2 वर्षपछि पुनः शनिबारबाट शुद्ध जितिया मनाउने अवसर पाएका हुन्।
2: कांग्रेसले 15 महाधिवेशनमा उम्मेद्वार भएको व्यक्ति प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्पष्ट पारेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्मरण गराएका हुन्।
3: सर्लाहीको हरिवन नगरपालिकाले अनुदानमा वितरण गरेको गोलभेडाको बिउ क्रमशल भएपछि किसान मारमा परेका छन्। आर्थिक वर्ष 2082-83 हरिवन नगरपालिकाले 50% अनुदानमा वितरण गरेको कविता जात गोलभेडाको बिउबाट अपेक्षित उत्पादन नभएपछि लगानी समेत नउठ्ने चिन्तामा किसान परेका छन्।
2: हवाई यात्रा गर्दा उडान ढिलाइ वा रद्द भएमा यात्रुलाई पूर्व सूचना दिनुपर्नेदेखि दुर्घटना मृत्यु भएमा हकवालाले पाउने क्षतिपूर्ति सम्मका अधिकार अब कानूनी रूपमै सुरक्षित भएको छ।
3: ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको 20 वार्षिक साधारण सभा शुक्रबार काठमाण्डुमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट शेयर धनीलाई चुक्ता पूँजीको कुल 10% लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर आइतबार हुने ब्राजिलको राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताहरूले मतदान गर्दैछन् ब्राजिल यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो लुदा दा सिल्भालाई सिनेटर फ्लाभियो बोल्सोनारोले कड़ा चुनौती दिने अनुमान गरिएको छ
6: अब खेल खबर आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 को अन्तिम छनौटको रूपमा हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् आईसीसीले क्वालिफायर आगामी फेब्रुअरी 26 देखि मार्च 21 सम्म सञ्चालन गर्ने नयाँ मिति तय गरेको हो
5: अब विचार विश्लेषण कंग्रेसका 8 दशक शीर्षकमा नारद गौतमको विचार गोर्खापत्रमा छापिएको छ अनेक षड्यन्त्र अनेक बाधा र व्यवधानलाई बेहोर्दै कंग्रेसको अविरल यात्रा जारी छ अहिले पनि कंग्रेसमा विवाद कायमै छ संविधानविद विपिन अधिकारीले संविधान सामाजिक सञ्जालमा राखेको भनाई छ अहिले हास्यास्पद रूपमा दुई समानान्तर महाधिवेशन प्रक्रिया चलिरहेका छन् अदालतले भोलि आफ्नो निर्णय उल्ट्यायो भने त्यसै अनुसार होला तर आजका मितिसम्म निर्वाचन आयोगको अभिलेखमा गगन थापा नेतृत्वको नेपाली कंग्रेस नै आधिकारिक पार्टी नेतृत्व हो शेरबहादुर देउवाको गराउन शुरू गरेको अधिवेशन गैर कानूनी हो त्यो नेतृत्वमा अब वैधानिक हैसियत छैन
6: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई
7: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर

0: आइतबार अक्टोबर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको अष्टमी तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू नौलपरासीको दाउन्नेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो सड़क भाँसिँदा मुगलिन नारायण घाट यात्रा कष्टकर बेली ब्रिज जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै
1: कांग्रेस 15 महाधिवेशन आज उद्घाटन हुँदै स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने कानून बन्दै
0: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय पनि बन्दै चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी
1: फ्लाई दुवै घटनालाई उपयोग गर्ने नेतान्याहुको रणनीति मतदाता नावलीमा फेरबदल गरेको विरूद्धमा दिल्लीमा विद्यार्थीको प्रदर्शन इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको विश्वव्यापी बहस
0: र विश्व एसियाली खेलकुद अन्तर्गत निराशाजनक प्रदर्शन गरेर नेपाली टोली फर्किँदै भारतले गर्यो क्रिकेटमा स्वर्ण रक्षा
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा दाउन्नेमा भएको दुर्घटना र अरू क्षेत्रको दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालिएका कदमको प्रसंग
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नौलपरासीको दाउन्नेमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन् 2 जनालाई भने कुनै चोटपटक लागेको छैन बसका चालक सहित 18 जना सवार रहेको प्रहरीले जनाएको छ कोहलपुरबाट काठमाण्डुका लागि छुटेको बस बिहान 4:15 पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सड़कबाट नालामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो घाइते भएका 10 जनालाई उद्धार गरी उपचारका लागि कावसोत स्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ उपचारका क्रममा 6 जनाको मृत्यु भएको प्रहरीले जानकारी दिँदै घाइते मध्ये 1 जनाको अवस्था अझै गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरेको जानकारी दिनुभएको छ बाँकी घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय नुरजुङ खत्री बाँके कोहलपुरका 32 वर्षीय दिपेन्द्र केसी बाजुरा कुस्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राज गिरी बाँके कोहलपुरकै 55 वर्षीय एकेन्द्र राज रेग्मी लगायतका हुनुहुन्छ घाइते मध्ये असला भगवानको अवस्था गम्भीर रहेको र थप उपचारका लागि चितवन स्थित नयाँ मेडिकल कलेज रिफर गरेको प्रहरीले जानकारी दिएको हो यसैबीच सड़क भाँसिँदा मुगलिन नारायणगढ़ यात्रा कष्टकर बनेको छ मुगलिन नारायणगढ़ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा निकै कष्टकर बनेको हो दशैं नजिकै गर्दा यस सड़क खण्डमा सवारी साधनको चाप बढ़ेको छ वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिएको यात्रुहरूले जनाएका छन् एक महिनादेखि तुइन खोला नाम्सी केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै गएको छ सिन्ताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन् पहिरो र सड़कको अवस्थाका कारण कुन बेलामा सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रामा थप समस्या भएको छ डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा साना ठूला गरी 1 दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको छ तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने गरी सड़क मरमत गरिए पनि वर्षा र सवारी साधनको अत्यधिक चापका कारण दीर्घकालीन मरमत तथा पुननिर्माण गर्न कठिन भएको बताइएको छ
0: अब राजनैतिक प्रसंग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशनको आज खुल्ला मंच उद्घाटन हुँदैछ गत पुसमा सम्पन्न दोस्रो विशेष अधिवेशन विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्य समितिले खुल्ला मंचमा 15 महाधिवेशन गर्न लागेको हो तर 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी छैन ऊर्जाशील कांग्रेस नयाँ संकल्प मूल नारासहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले सीआईएमसँग बताउनुभयो
3: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति मेरो वर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनुभयो भने हामी सबैलाई त्यसको धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ सम्मान गरेको छ उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
0: उद्घाटन सत्रमा करिब 50,000 सहभागिता रहने र बन्द सत्रमा करिब 7,700 प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ। महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ। राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको छ। भोलिदेखि भने बन्द सत्र शुरू हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यपालिका रहेको छ। महाधिवेशनबाट 35 वर्ष मुनिका कम्तीमा 21 युवा केन्द्रीय सदस्य निर्वाचित हुँदैछन्, जसमा प्रत्येक प्रदेशबाट एक महिला सहित दुईजना र खुलामा 7 निर्वाचित हुनेछन्। विधानमा नै युवाको प्रतिनिधित्व स्पष्ट व्यवस्था गरिएको छ। नेपाल बाहिर रहेका जनसम्पर्क समितिमा आबद्ध क्रियाशील सदस्यले यसअघि छुट्टै कोटामा प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन, तर यसपटक भने जनसम्पर्क समितिबाट कम्तीमा 6 निर्वाचित हुँदैछन्। अपाङ्गता भएकाबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यो क्लस्टरमा अपाङ्गता भएकाले मात्रै प्रतिस्पर्धा गर्नेछन्, जसमध्येबाट 1 निर्वाचित हुनेछन्। यसपटक अल्पसंख्यकको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। अल्पसंख्यकबाट न्यूनतम 1 केन्द्रीय कार्य समितिमा निर्वाचित हुनेछन्। यसैबीच अन्य दलहरू आन्तरिक विवादमा रूमल्लिरहेको बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने 6 हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय पनि गरिएको छ। छनौट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बु, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, तासी लाजुम लगायतका नेताहरू समावेश रहेका छन्। सभापति लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ़ गर्न नेता, सांसद र मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो। जनताले मत दिएर रासोपालाई ठूलो पार्टी बनाएको भन्दै उहाँले पार्टी विस्तारित मात्रै होइन बलियो बनाउनु पर्नेमा पनि जोड़ दिनुभएको छ। उहाँले चिन्जान भएका र पहुँच भएकालाई मात्रै नभई सिंहदरबार वा आफू कहाँ पुग्ने जो कोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ।
1: सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपमै सुनिश्चित गर्ने उद्देश्य सहित भवन तेस्रो संशोधन ऐन 2083 विधेयक संसदीय संघीय संसदमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयले विद्यमान भवन ऐन 2055 संशोधन गर्न तयार पारेको यस विधेयकले न्यून आय भएका परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र विविध सुविधा प्रस्ताव गरेको छ। भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना, डिजाइन, निर्माण, मर्मसम्हार, विपद उत्थानशीलता, जलवायु अनुकूल र परम्परागत सिप तथा सामग्रीको प्रवर्धन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढ़ेको हो। विधेयकमा जीवनमा पहिलो पटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकलाई विशेष प्रोत्साहन र छूटको व्यवस्था गरिएको छ। तोकिएको मानक र टाइप डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयार गरी नक्सा पास दस्तूरमा पूर्ण रूपमा छूट दिनुका साथै आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ। यसै गरी गरीब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रूपियाँसम्म नगद अनुदान दिइनेछ, जसमा संघीय सरकारका तर्फबाट 50,000 रूपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ। बाढ़ी पहिरो तथा भूकम्पीय जोखिमयुक्त स्थान र विपद प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण, पुननिर्माण वा प्रबलीकरणका लागि तीनै तहका सरकारले आवश्यक बजेट, अनुदान तथा निशुल्क सामग्री सहायता पुर्याउने विषयमा कानूनमा विविध कुरा उल्लेख गरिएको छ। साथै जोखिममा रहेका संरचनाको सुधार, विपन्न परिवारको घर प्रबलीकरण तथा सम्पदा भवनको संरक्षणका लागि मन्त्रालय अन्तर्गत भवन सुरक्षा सहायता कोष स्थापना गरिने उल्लेख गरिएको छ। जोखिमपूर्ण र मापदण्ड विपरीतका असुरक्षित भवनहरूलाई मरमत गर्न वा भत्काउन सक्ने अधिकार समेत स्थानीय तहलाई प्रदान गरिएको छ।
0: निर्वाचन आयोगले निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धी समग्र सुधारका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलसँग संवाद शुरू गरेको छ। आयोगले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउने, बदर मत न्यूनीकरण गर्ने लगायतका विषयमा प्रस्तुतिकरण पनि गर्दै आएको छ। 24 राजनैतिक दलहरूलाई आमन्त्रण गरेर यसबारेमा आयोगले छलफल भइसकेको जानकारी दिएको छ। विदेश तथा अन्तर जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण र मतदाता शिक्षा लगायतका विषयमा प्रस्तुति दिने गरिएको छ। राजनैतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कामबारे पनि छलफल भइरहेको निर्वाचन आयोगले जानकारी दिएको हो। दलका प्रतिनिधिहरूले भने नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगानाभन्दा बाहिर अस्थायी बसोबास गरेका नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूले निर्वाचनमा प्रविधि प्रयोग गर्दा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी विज्ञको सल्लाहमा अध्ययन गरेर मात्रै अघि बढ़नुपर्ने सुझाव दिए।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका व्यक्तिहरूले समाजमा देखाउन सक्ने उदाहरण,
1: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
2: काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना, औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
3: ए हो र बहिनी, लक्षण हिजा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रिबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्धनमा म पनि निस्चे, यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा भाषण होइन काममा केन्द्रित शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको छ, नवयुवा जेएनजीले गरेको आन्दोलनको जगमा निर्वाचित सरकार भाषण छोडेर जनमुखी र परिणाममुखी काममा केन्द्रित भएको छ। सरकार बनेको 6 महिनाको अवधिमा सरकारले सय बुधे कार्यसूची अनुसार कामलाई निरन्तरता दिएको छ। यस अवधिमा सरकारले अधिक भाषण र उदारो घोषणा भन्दा परिणाम देखाउने काम गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले बताए अनुसार नागरिकले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाहका निम्ति सरकार अग्रसर भएको छ। सरकारका उपलब्धि कति पटक चर्चा भाषण भए भन्ने आधारमा होइन, त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो र आगामी दिनमा जनताको मन कति जित्यो भन्ने कुरामा प्रष्ट हुने देखिन्छ। खास गरी कुनै बेला भाषणको युग भए पनि अहिले त्यो युग परिवर्तन भएर कामको युग शुरू भएको नेताहरूले बताएका छन्। जवाफदेहितालाई केन्द्र बनाएर समय सीमा अनुसार लक्ष्य निर्धारण गरेर काम भइरहेको जानकारी दिएको छ। यसैबीच गोर्खापत्र दैनिकमै स्तर वृद्धि भयो, बनेन पेन्सन पट्टा शीर्षकमा नगेन्द्र सापकोटा लेख्नुहुन्छ। साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेन, यस्तो समस्या धेरै कर्मचारीहरूले भोगिरहेका छनृ उहाँ जस्तै साबिक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भए अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन, जसका कारण विभिन्न समस्याहरू भएका छन्। यसैबीच काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढ़ाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरेको बताउनु भएको छ। कपिलवस्तुको तिलौराकोटको साझेदारी वनको अनुगमनका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। यसबीच औद्योगिक करिडोरको उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तर वृद्धिमा प्रश्न उठेको छ। निरज पिठाकोटेले वीरगंजबाट खबर लेख्नु भएको छ। वीरगंज पथलैया औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठे पनि प्रभावकारी अनुगमन र कानूनी कार्यवाही हुन सकेको छैन। अनुगमन र कार्यवाही हुन नसक्दा खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठेको हो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएका वस्तुको गुणस्तर परीक्षण गरी मुद्दा दायर गरिए पनि न्यायिक कार्यवाही हुने कार्यवाहीमा भने समस्या देखिएको छ। दोषी उद्योगीहरूलाई संरक्षण गर्ने प्रयत्नहरू भइरहेका छन्। पर्सा र बारामा उद्योगबाट उत्पादित खाद्य वस्तुमा त्यस्ता समस्याहरू देखिएका हुन्। यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा बाहिरिँदै मनसून शीर्षकमा नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसून बाहिरिएको खबर लेखिएको छ। रसुवाको भोटीकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण क्षतविच्छेद बनेको सड़क सञ्जालमा बेली ब्रिज पुनः जडान भएसँगै यस क्षेत्रको जनजीवन विस्तारै सहज बन्दै गएको शीर्षकमा पनि गोर्खापत्रको भित्री पृष्ठमा खबर लेखिएको छ। त्यसै गरी भैरवामा थपियो आयातको चाप शीर्षकमा गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा लेखिएको छ। उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारततर्फबाट सामान भित्राउने क्रम बढ़दा रूपन्देहीको भैरवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढ़ेको हो। बाढ़ी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरवा नाकाबाट आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या देखिएको छ। चीनसँग जोड़िएको रसुवागढ़ी तातोपानी र कोरेला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीहरूले भारततर्फको मार्ग प्रयोग गर्न थालेका छन्। त्यस्तै गरी नवलपरासीबाट केरा खेतीमा ब्ल्याक सिगाटोक प्रकोप खबरमा शीर्षकमा खबर लेखिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा खेतीमा ब्ल्याक सिगाटोका रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका हुन्। केरा जोन क्षेत्रका रूपमा विकास गरिएको यस क्षेत्रमा लगाइएको केराको करिब आधा क्षेत्रफलमा यो रोगले क्षति पुर्याएको छ।
7: कान्तिपुर दैनिकको भित्री पन्नामा कक्षा बाह्रको नतिजा चाँडै, चिकित्सा शिक्षाको भर्ना भने ढिलै शीर्षकमा सुदीप कर्णीले लेख्नु भएको छ। गत वर्षभन्दा डेढ़ महिना अघि नै बाह्र पास गरेका विद्यार्थीले एमबीबीएस, नर्सिङ, बीडीएस लगायतका चिकित्सा शिक्षाका लागि प्रवेश परीक्षा दिन मध्य कार्तिकसम्म पर्खिनु पर्नु भएको उल्लेख गरिएको छ। घरभित्र समेत ढाँझा फाट्दा 15 परिवार विस्थापित, 80 घर जोखिममा शीर्षकमा प्रताप विष्टले हेटौडाबाट लेख्नु भएको खबर छापिएको छ। बकैया छ मोरङ्गे धापकी गोपिनी विश्वकर्माको घरमा अघिल्ला वर्षमा यति बेला दशैंका लागि सरसफाई र लिपपोतको तयारी भइसक्थ्यो, तर यसपालि दशैं भन्दा पनि घर के हुने हो भन्ने चिन्ता छ। घरभित्रै जमिन चिरा परेपछि उहाँलाई राति सुत्न समेत डर लाग्छ। घर वरिपरि पनि ढाँझा फाटेको छ। लगातार वर्षापछि चुरे क्षेत्रमा पर्ने मोरङ्गे धाप र ठूलो ज्यामिरेको करिब 2 वर्ग किलोमिटर क्षेत्रमा ढाँझा फाट्नुका साथै जमिन पनि भाँचिएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस नेतृत्व चयनसँगै एकता हस्तान्तरण र जनमत फर्काउने दवाब शीर्षकमा पनि यो खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। नेपाली सेनालाई ग्यास उद्योग खोल्न सरकारले मौखिक प्रस्ताव गरेको हो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको सेनाले व्यावसायिक कार्ययोजना सहित चाँडै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्नुभएको छ। उद्योग मन्त्री दीपक शाहले सेनालाई ग्यास उद्योग खोल्न दिने प्रक्रिया अघि बढ़ाउनु भएको हो। उहाँ मन्त्रालयमा आएपछि दुई चरणमा यस विषयमा अनौपचारिक छलफल भइसकेको पनि उल्लेख गरिएको छ। अर्को खबर प्रसारण लाइनको शुल्क निर्धारण प्रणालीमा असन्तुष्टि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। विद्युत जहाँ पुर्याए पनि शुल्क एउटै, प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभए महँगो पर्ने पनि उल्लेख गरिएको छ। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकमा अर्को खबर शिवहरि घिमिरेले लेख्नु भएको हो। 74 जिल्लामा फैलिएको छ, 9872 संक्रमण छ, 22 मृत्यु रिपोर्ट तर पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ। कौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पताल 50% काम नहुँदै सकियो विनियोजित बजेट, एक अर्ब माग गरिएको बारेमा विष्णु घिमिरेले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बनाउन लागेको बारेमा, 3.5 वर्षमा पनि बनेन चक्रपथको 525 मिटर, दोस्रो पटक म्याथपको तयारी भइरहेको बारेमा पनि खबर सहित छापिएको छ। अनि खुलेन खाद्यको डिपो शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा हिमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छापिएको छ।
8: साझा खबरमा अब विदेशको खबर। युएबाट हिजो इजरायलतर्फ जाँदै गरेको फ्लाइ दुबईको FZ-1073 विमानमा को पाइलटले उडानका क्रममा क्याप्टेन स्मिथ मच्छरमाथि वंशरो प्रहार गरेको, आतंकवादी हमलाको प्रयास भएको भन्दै संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले जानकारी दिएका छन्। घटनाबारेमा प्रत्यक्ष जानकारी भएका एक स्रोतले रोइटर्सलाई बताए अनुसार को पाइलट ओमानी नागरिक हुन् र उनले उक्त प्रयास गरेका हुन्। अनुसन्धानमा संलग्न अर्को एक स्रोतले पनि सहचालकको उक्त कामको पुष्टि गरेका छन्। युएका अधिकारीहरूले उनको पहिचान सार्वजनिक गरिसकेका छैनन्। इमिरेट्सका अधिकारीहरू र एयरलाइन्सले को पाइलटको नाम सार्वजनिक नगरे पनि इजरायली अधिकारीहरूले उनी ओमानी नागरिक रहेको प्रश्न पारेका छन्। ओमानले यस घटनाबारेमा हालसम्म कुनै पनि टिप्पणी गरेको छैन। दुर्घटना जस्ता आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ककपिटमा सामान्यतया वंशरो राखिएको हुन्छ। संलग्न व्यक्तिको उद्देश्यसहित उडानबारेमा अनुसन्धान जारी गरिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि निष्कर्षमा पुग्न सकिने बताइएको छ। फ्लाइ दुबईको विमानमा भएको सम्भावित दुर्घटना प्रयासलाई असफल बनाउन भारतीय पाइलट क्याप्टेन स्मिथ मच्छरले सहयोग गरेका थिए। उनी अहिले आबुधाबी स्थित एक अस्पतालमा उपचारका क्रममा रहेका छन्। मच्छरले आफूमाथिको आक्रमणको अनुभव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत सुनाएका छन्। यसैबीच ब्राजिलमा आज हुने राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्ने भएका छन्। ब्राजिलको स्थानीय समयअनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो र सिनेट फ्लाविया बोल्सोले कड़ा चुनौतीका साथ प्रतिस्पर्धा गर्ने भएका छन्। 4 वर्ष अघि जेयर बोल्सोनारोलाई हराएर लुला राष्ट्रपतिमा चुनिनु भएको थियो। यसैबीच द इण्डियन एक्सप्रेस पत्रिकाले भारतको मतदाता नावलीमा भएको फेरबदल सम्बन्धी एउटा खोजमूलक समाचार प्रकाशित गरेपछि त्यहाँ विवाद भएको छ। 3 सदस्यीय निर्वाचन आयोगका 2 सदस्यलाई कुनै जानकारी नदिई प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नावलीबाट धेरैको नाम काटेको समाचारमा खुलेको छ। समाचार प्रकाशित भए लगतै भारतमा निर्वाचन प्रक्रियाको निष्पक्षताको बारेमा प्रश्न उठेको छ। 9 दिनपछि मुम्बई र दिल्लीमा हजारौं युवाले सड़कमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। त्यसक्रममा झण्डै 1,000 भन्दा बढ़ी अभियन्ता तथा विद्यार्थीहरू पक्राउ परेका छन्। हिजो पनि राजधानी नयाँ दिल्लीमा प्रदर्शन भएको थियो। 5 महिना अघि गठित कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनलाई विपक्षी पार्टी तथा विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन्।
7: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा आइतबार 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ। एसियामा 1 शरणार्थीसहित 48 राष्ट्रले प्रतिस्पर्धा गरेका छन्। चीनले पदक तालिकामा 1 छत्र राज गर्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ। प्रतियोगितामा नेपाल पनि सहभागी राष्ट्र हो। नेपालले यस पटक 1 स्वर्णसहित दोहोरो पदकको लक्ष्य राखेको थियो, तर प्रतियोगिताको समापनको दिनसम्म आइसक्दा नेपाल केवल 2 काँस्यमै सीमित भएको छ। नेपालले पदक तालिकाको 36 स्थानमा रहेर प्रतियोगिता सकाएको छ। भारतले भने विश्व एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण रक्षा गरेको छ। भारतले जापानको नागोया र आइचीमा चलिरहेको एसियाडको शनिबार भएको स्वर्ण भिडन्तमा पाकिस्तानलाई हराउन सफल भएको हो। र जनकपुर बोल्सले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय अलराउण्डर तथा दुई पटकका विश्वकप विजेता मोइन ओलीलाई अनुबन्ध गरेको छ। पहिलो संस्करणको विजेता जनकपुरले आबद्ध गरेको चौथो विदेशी खेलाड़ी उहाँ हुनुहुन्छ। यसअघि जनकपुरले कप्तानका रूपमा हरमित सिंहलाई भित्राइसकेको छ।
2: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब अपाङ्गताले समाजमा दिन सक्ने सकारात्मक उदाहरण। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा बदलिएको छैन। तर सिन्धुपाल्चोकका दुई दिदी बहिनीले भने अपाङ्गतालाई आफ्नो कमजोरी होइन आत्मनिर्भर बन्ने प्रेरणा बनाएका छन्। भूकम्पमा एक हात गुमाएका बहिनी र जन्मजात शारीरिक अपाङ्गता भएका दिदी मिलेर अहिले आफ्नै साबुन उद्योग सञ्चालन गरिरहेका छन्।
10: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 लामो साँगो यहाँको एउटा घरमा बिहानदेखि
2: सारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब अपाङ्गताले समाजमा दिन सक्ने सकारात्मक उदाहरण। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा बदलिएको छैन। तर सिन्धुपाल्चोकका दुई दिदी

0: यी झोल साबुन फिनेल र हार्पिकसम्म उत्पादन हुने यो उद्योग हो दिव्या साबुन उद्योग। उद्योगी संचालक दिव्या र उषा श्रेष्ठका लागि यो व्यवसाय आमदानीको माध्यम मात्रै होइन, आफूलाई परिवारको बोझ ठान्ने सोच विरूद्धको संघर्ष र जवाब पनि हो। जन्मजात शारीरिक अपाङ्गता भएकी उषाको खुट्टाले साथ दिँदैन। 2072 सालको भूकम्पमा 5 तले घर भत्किँदा दिव्या पनि गम्भीर घाइते हुनुभयो। उपचारका क्रममा उहाँको एउटा हात काट्नु पर्यो, खुट्टामा समेत समस्या थपियो, बुबाको मृत्यु भयो, आमा समेत पक्षघातबाट प्रभावित भएपछि परिवारमाथि दुःखको पहाड थपियो। दिदी बहिनी अहिले भने अरूलाई समेत रोजगारी दिने उद्यमी बनेका छन्। अपाङ्गता समस्या होइन, अवसर पाए क्षमतामा बदल्न सकिन्छ भन्ने सोच सहित दिदी बहिनीले नयाँ बाटो खोज्न थाले। त्यही क्रममा सप्रोस नेपालको सहयोग र बलेफी गाउँपालिकाको समन्वयमा उनीहरूले साबुन बनाउने तालिम लिए। तालिमपछि साबुन उत्पादनमै सम्भावना देखेपछि घरबाटै उद्योग सञ्चालन गर्ने निर्णय गरे। करिब 5 लाख रूपियाँ लगानीमा शुरू गरिएको उद्योगले राम्रो उत्पादन मात्रै गरेको छैन, उदाहरणीय पनि बनेको छ। उद्यमी उषा श्रेष्ठ:
1: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
0: 2072 साल भदौदेखि सञ्चालनमा आएको दिव्या साबुन उद्योगले अहिले दैनिक करिब 200 डल्ले साबुन उत्पादन गर्छ। स्थानीय बजारसँगै विद्यालय र विभिन्न कार्यालयमा समेत उद्योगका उत्पादन पुग्ने गरेका छन्। गुणस्तर राम्रो भएकै कारण ग्राहकले उत्पादन खोज्न थालेको दिदी बहिनीको भनाइ छ। उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाएको मात्रै छैन, स्थानीय 2 जनालाई रोजगारी समेत दिएको छ।
2: यहाँ चाहिँ अब हामी 2 जना छौँ अनि उहाँहरूले चाहिँ हामीलाई त्यस्तै अपाङ्ग भए पनि हामीलाई कामहरू रोजगार दिनु भएको छ अनि राम्रो छ।
0: दिव्या र उषाको लक्ष्य उद्योगलाई थप विस्तार गर्ने र आफू जस्तै अवसरको खोजीमा रहेका अरूलाई समेत रोजगारी दिने हो। शरीरमा आएको कठिनाई भन्दा ठूलो अवसर खोज्ने आँट, आत्मविश्वास र केही गरेर देखाउने इच्छा शक्ति हो। दिव्या र उषाको कथा अपाङ्गता जीवनको अन्त्य होइन भन्ने उदाहरण बनेको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: नवलपरासीको दाउनेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाषिदा मुगलिङ नारायणघाट यात्रा कष्टकर, बेलीब्रिज जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
3: कांग्रेस 15 महाधिवेशनको आज उद्घाटन। स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा, विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै।
4: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव। अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय बन्दै। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
3: फ्लाई दुवै घटनालाई उपयोग गर्ने नेता न्याहुको रणनीति। मतदाता नामावलीमा फेरबदल विरूद्ध दिल्लीमा विद्यार्थीको प्रदर्शन। इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प। निर्णयको बारेमा विश्वव्यापी बहस।
4: र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
3: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन जसको उद्घाटन आज हुँदैछ, तर पूर्व सभापति शेरबहादुर देउवा लगायतका केही नेता भने समानान्तर गतिविधि अगाडि बढ़ाइरहेका छन् र ती असन्तुष्ट नेताहरू मध्येमा प्रकाश शरण महत पनि एक हुनुहुन्छ। एउटा खुल्ला स्थान जस्तो देखाइएको छ जहाँ नेता महत जस्ता देखिने व्यक्तिको हातमा मनको लड्डु छ र नजिकै पूर्व सभापति देउवा जस्ता देखिने व्यक्ति पनि हुनुहुन्छ। दुई बीचको संवाद चलिरहेको छ। शुरूमा नेता महत।
5: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 मेगाहर्ट्ज।

मङ्सिर 5 गतिको संलग्नतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौँ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौँ। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो इट्स 9 AM
2: खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चलचाउ
3: दिशोन फाइबर नेट
4: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
5: मेरा प्राप्त स्मरणीय पति रविचन्द्र रोशन घिमिरेको निधनमा सागर जानुहुने भेटी ल्याउनुहुने हामी प्रति सम्वेदना

सम्वेदना गर्दछौ। साथै यस दुखद घड़ीमा हामी प्रति सहानुभूति एवं सम्वेदना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन, इष्ट मित्र, छर छिमेक, बन्धु बान्धव तथा संघ संस्थाहरूमा हार्दिक कृतज्ञता प्रकट

0: पन्ध्रौं महाधिवेशन हामी सम्पन्न गर्दैछौँ
1: दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ फिजी।

0: यो दसैँमा बेपुका सामान किन्दा 30,200 रुपियाँ सम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो नेपाली रेडियो
2: हरो विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट।
5: यतिकै हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एवं महामन्त्री पदका उम्मेद्वार नयन सिंह महर हुनुहुन्छ। महर्जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: गुड मर्निङ।
5: होइन, 15 महाधिवेशन आजबाट शुरू हुँदैछ। महामन्त्री पदमा आकांक्षा राख्नुभयो, उम्मेद्वारी दिने मुडमा हुनुहुन्छ। महामन्त्रीमा नयन सिंह महरलाई किन विजय गराउने, तपाईँका एजेन्डाहरू बताउनुहोस् त जनतालाई, कार्यकर्तालाई, महाधिवेशन प्रतिनिधिलाई।
6: ऐतिहासिक विरासत बुझेको र नेपालीलाई, नेपाली जनतालाई राणा साहबाट मुक्त गर्नका लागि उत्तर आधुनिक नेपालमा नयाँ राजनीतिक प्रणाली र सामाजिक व्यवस्था कायम गर्नका लागि नेपाली काङ्ग्रेस पार्टीले इतिहासका कालखण्डमा थुप्रै पटक पटक आफूलाई साबित गरेर आन्दोलनको नेतृत्व गरेको छ। यो पार्टीको आज 15 महाधिवेशन हामी सम्पन्न गर्दैछौ। नेपाली जनताको आशा र विश्वास थप प्रगाढ बनाउनका लागि र नेपाली काङ्ग्रेस पार्टीलाई समय सापेक्ष पार्टी बनाउनका लागि, राणा कालको समयमा राणा शाहीको अन्त गर्नका लागि, जनता जति बेला नागरिक थिएनन् रैतीबाट मुक्त गरेर जनताको अधिकारका लागि लोकतान्त्रिक प्रणाली स्थापित गर्नका लागि हाम्रा अग्रजहरूले काङ्ग्रेस पार्टीको स्थापना गरेको थियो र त्यो सफलता पनि प्राप्त गर्यो। बीचको कालखण्डमा पनि हामीले आफूलाई प्रमाणित गरेको परिवर्तनमा हामी काङ्ग्रेसले लिड गर्छ भनेर आज फेरि त्यति बेलाको त्यो समयबाट समाप्त गर्दैछ, अर्कोतर्फ जाँदैछ भनेको पुरानो जो सामाजिक बनोट थियो आज धेरै कुराले, विकासको कुराले, चेतनाको कुराले, प्रविधिको कुराले ठुलो पल्टो फेर्दैछ। नयाँ युवा, अहिले हामी अल्फाका कुरा गर्छौँ, जेन्डीका कुरा गर्छौँ, पुरानो 97 वर्षभन्दा अगाडिको जो पुस्ताले हाम आन्दोलन गरेको थियो, जुन प्रणालीको विकास स्थापना गरेको थियो, आज कता कता त्यसले समाजमा जो फेरिएको बाटो छ, ग्लोबलाइजेसनको जमानामा जो फेरिएको हाम्रो चाहिँ सामाजिक जो बनोट छ अथवा हाम्रा जो भावनात्मक आफ्ना विकासका आयाम होला अथवा व्यक्तिका आयाम होला, त्यसमा परिवर्तन आएको छ। त्यसै अनुसार नयाँ पुस्तालाई चाहिने नेपाल, पुरानो पुस्ताले आकांक्षा गरेको, पुराना पुस्ताले एउटा रोडम्याप बनाएको, त्यो हाम्रो फाउन्डेसन हो। त्यो फाउन्डेसनमा रहेर हामीले धेरै थप विकास गर्नुपर्नेछ। जमिन हाम्रो पुरानो हो, पुरानो पुस्ताले राखिदिएको, त्यसलाई आर्जन गरिरहेको जमिन त्यो, तर कस्तो घर बनाउने, घरलाई कस्तो विकसित गर्ने, आधुनिक प्रणालीतर्फ कसरी लैजाने, अझ भूकम्प रहित कसरी बनाउने, भूकम्पले भत्काउन नसक्ने अनि आजको खतरा नभएको घर कसरी निर्माण गर्ने भन्ने आजको विषय हो। त्यस्तै नेपाली
5: दोस्रो पुस्ताको नेतृत्व गर्न तयार हुनुहुन्छ, तपाईँ चाहिँ अहिलेको नयाँ पुस्ताको नेतृत्व गर्न तयार हुनुहुन्छ। महामन्त्रीमा चाहिँ नयन सिंह महरलाई यस पाला चाहिँ देख्न पाउँछन् होइन, सबैले महाधिवेशन प्रतिनिधिले सहयोग गर्छन् होइन। त्यसो भए
6: करिब 30 लाख जति मतदाता नेपाली काङ्ग्रेसको साथमा मत गर्दथे, आज त्यो घटेर 17-18 लाखमा पुग्दै गर्दाखेरि गुमेको जनताको साथ हाम्रा अगाडि ठ्याक्कै देखिएको छ। त्यसलाई बढोत्तरी गरेर जनताको प्रिय पार्टी बनाउने, सरकारमा हिसाब चुने, आजसम्मका गल्ती कमजोरीलाई स्वीकार गरेर त्यसलाई रियलाइज गरेर अब नगर्ने बाचा गर्ने र नयाँ नेपालको लागि मैले भने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको व्यक्तित्वको ओझ कसरी बढाउने, नेपालभित्रै जनताका दैनिक जनजीविका समस्या छन्, किसानको मलको समस्या होला, विद्यार्थीको स्कुलको फीको समस्या होला, एउटा टिचरको आफ्नो वृत्ति विकासको कुरा होला, त्यो समाजका टोटल गति समस्या छन्, त्यसको समाधानमा लाग्ने त्यो पार्टी कांग्रेस पार्टीको सही बनाउने भन्ने प्रश्न छ, यसमा हामीले काम गर्नुपर्ने छ। अब सँगसँगै जनताको सक्रिय सहभागिता भएको बलियो अर्थतन्त्र, पैसा नभइकन अर्थतन्त्र बलियो नभइकन जति कुरा गरे पनि देशको समृद्धि गर्न सकिँदैन। तीन वर्षदेखि नेपाली काङ्ग्रेस पार्टीको महामन्त्रीका लागि म साथीहरूको साथमा छु, साथीहरूको भावनासँग मैले एकाकार गरेको छु। भर्खर मात्रै जलको जिल्ला अधिवेशन पछाडि मैले कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ अनि कपिलवस्तु, रूपन्देही, पश्चिम नवलपरासी, नवलपुर, चितौन र मकवान हुँदै मधेस प्रदेश भएर कोशी प्रदेशसम्म पुगेर साथीहरूका भावना सब कुरा के छन्। भुइँतहका काङ्ग्रेसहरू जो गाउँमा बस्छन्, जसले काङ्ग्रेसलाई बुझाएको छ, सहरले मात्रै काङ्ग्रेसको नेतृत्व गर्दैन, सहर गाउँको समिश्र हो नेपाली काङ्ग्रेस। तसर्थ भुइँ मान्छेका आवाजहरू केन्द्रमा कसरी उठाउन सकिन्छ र जहिले पनि हामीले केन्द्रबाट निर्देशन दिने, चिठी पठाउने अनि भुइँ मान्छे टोल कमिटीले, तल कमिटीले कार्यान्वयन गर्ने मात्रै छ। अब यसलाई कसरी स्थानीय तहलाई पनि कसरी बलियो बनाउन सकिन्छ, हाम्रो तल्लो तहको काङ्ग्रेसको एउटा दुई इकाइ छ त्यसलाई पनि बलियो कसरी बनाउन सकिन्छ र फेरिएका काङ्ग्रेसका बाटाहरू के हुन्? अहिले चेन्ज खोजेको के छ? ग्लोबलाइजेसनको चेन्जभित्र तपाईँले जलवायु परिवर्तनको मुद्दा देखेर आउनु भएको छ। आर्टिफिसियल होइन कि सुपर आर्टिफिसियल इन्टेलिजेन्समा दुनिया अगाडि बढेको छ। 10 वर्षभित्रै कहीँ खतरा उत्पन्न हुने हो कि एआई जस्ता विषयले भने त्यसको बहस चलिरहेको द्वारा हामीले त्यसबाट साइबर सुरक्षामा कसरी काम गर्ने हो? युवाहरूका पक्षमा नवपट्टनलाई प्रभावकारी बनाएर कसरी काम गर्ने हो? अनि समावेशी नेपाल बनाएको छौँ हामीले संविधानमा, समावेशिताको नेपालमा जसरी सबै वर्ग र समुदायको सह अस्तित्व हुने गरी सँगसँगै नेपालमा अगाडि बढ्ने र नेपालको नेतृत्व गर्ने जुन वातावरण नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको सरकार के अरे संविधान छ त्यसलाई कार्यान्वयन गरेर समावेशी सबैको वृत्ति विकास नेपाल कसरी बनाउने हो भन्नेका थुप्रै एजेन्डाहरू र नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै गर्दाखेरि नेपाली समाजमा शिक्षा आर्जन गर्दै गर्दाखेरि विद्यार्थी शुल्कबाट एकदम नराम्रो प्रताडित हुने अवस्थालाई अन्त गर्नका लागि निशुल्क शिक्षाको कुरा, निशुल्क स्वास्थ्यको कुरा, यी एजेन्डाहरू एउटा प्राथमिकता एजेन्डा
5: थिए। आकांक्षी हुने कुरा त स्वाभाविक नै रहला, वर्तमान महामन्त्रीहरू र अहिलेका अन्य केही नेताहरू पनि त्यसमा उम्मेद्वारीमा आकांक्षी हुनुहुन्छ, महामन्त्री पदमा के छ कङ्ग्रेसमा?
6: नेपाली कङ्ग्रेस पार्टीको महामन्त्री भनेको कार्यकारी तहको एउटा सशक्त सभापति भन्दा वरिष्ठतामा तेस्रो भए पनि सभापति भन्दा उसले बढी अफिसियल अफिसको लिड गर्नुपर्ने पार्टी के अरे पद हो। त्यो पदमा गृह प्रसाद कोइराला जस्ता व्यक्तित्वहरू थिए र सिधै नेपालको प्रधानमन्त्रीको लागि नेपाली काङ्ग्रेसलाई युके बनाएका थिए र उहाँ प्रधानमन्त्री बन्नुभएको थियो। त्यति शक्तिशाली पद हो र यो पदको अझ बढाउनका लागि मैले त यहाँलाई थाहा छ 3 वर्षदेखि एउटा मात्रै महामन्त्री पद बनाउन सक्यो भनेपछि यसको ओझ बढ्छ भनेको छु, भने एउटा मात्रै महामन्त्री पद भयो भनेपछि यसको थप प्रभावकारिता बढ्छ भनेको छु। त्यो महामन्त्री केवल खालि केन्द्रका निर्णयहरू तल पठाउने अनि खालि कोर्डिनेट गर्ने मात्रै होइन कि त्यति कार्यकारी भूमिकालाई अझ सशक्त बनाएर सभापतिको सल्लाहमा, उहाँको समर्थनमा, उहाँको चाहिँ ट्रस्टमा पार्टीभित्रका अन्य थुप्रै निर्णयहरूमा केन्द्रीय समितिमा आफ्ना कुराहरू राख्न सक्छ, त्यसले निर्णय गराउन सक्छ र त्यसको कार्यान्वयन भयो कि भएन, मोनिटरिङ गर्न सक्छ, फेरि नयाँ किन भएन, भएन भनेपछि किन भएन भनेर फेरि त्यसको अझ थप समीक्षा गर्न सक्छ र जनताका सवालमा जनतालाई पार्टीसँग जोड्नका लागि, अन्तर्राष्ट्रिय कम्युनिटीलाई पार्टीलाई जोड्नका लागि काम गर्न सक्छ। पार्टीको मियोको रूपमा रहेकोले नेपाली काङ्ग्रेस पार्टीको महामन्त्री अत्यन्तै प्रभावशाली र यसले साथीहरू जो देशभरि छरिरहेका साथीहरू छन् उनीहरूको मनोभावनालाई बुझ्ने, उनीहरूको सामिप्यमा बस्ने एउटा व्यक्ति चाहिन्छ। म चाहिँ नेपाली काङ्ग्रेसको राजनीतिभित्र देशको 753 वा पालिका जान्दछु, 6000 743 ओडाको सहरको संलग्नता छ मेरो सम्बन्ध जनताका पीर माताहरू जनताका दैनिक जनजीवनका विषय बुझ्दछु मैले र भूमि तहबाट मैले भने गाउँको एउटा सामान्य परिवारबाट आएको कारणले गाउँका कुरा पनि मलाई थाहा छ सहरका कुरा पनि थाहा छ गरिबी पनि मलाई थाहा छ सम्पन्नता मलाई पनि थाहा छ अनि देश पनि थाहा छ विदेश पनि थाहा छ देश र विदेश अन्तर्राष्ट्रिय सम्बन्धलाई व्यवस्थित गराउने सवालमा मैले धेरै बढी दखल राख्दछु र साथीहरूको सामित्यता जनतासँगको सम्बन्धमा सबभन्दा बढी प्रभावकारी र प्रगाढ सम्बन्ध स्थापित गरेको व्यक्ति हो आजका सबै जति म जुन जुन पदमा म स्थापित भए सबै ठाउँमा म निर्वाचित भएर आएको व्यक्ति हो र अर्कोतर्फ जो नेपाली राजनीतिमा आज नेता र राजनीतिक व्यक्तिमाथि लाग्दै आएको आरोप छ भ्रष्ट छ चरित्रहीन छ नैतिकताको राजनीति गर्दै भनिन्छ त्यसबाट म मुक्तु छु जुनसुकै प्रयोगशालामा पनि चारित्रिक रूपले एउटा गुणस्तरीय मापदण्ड पुगेको नेताका लागि बनेको ल्याबमा परीक्षण भयो भनेपछि सबभन्दा बढी सफा र क्लियरेन्स पाउने व्यक्ति म यो अहिलेको के भन्छ पञ्चायत पुरोहित राजनीतिमा अहिलेको जो अनि हामी यसलाई चाहिँ थप व्यवस्थित गर्नका लागि नेपाली काङ्ग्रेसलाई अझ थप प्रभावकारी पार्टी बनाउनका लागि र देशको लिडर पार्टी नेपाली काङ्ग्रेसमा बनाउनका लागि यहाँ नै मैले एउटा कुरा के भन्छु नेपाली काङ्ग्रेस पार्टी हिजो नेकपाको करिब 2/3 बहुमत आउँदाखेरि पनि यो देशको संस्थापन पार्टी थियो राजाको अन्त भए पछाडि नेपाली काङ्ग्रेसलाई सत्ता र सत्ता बाहिरको कुरा भएन जहाँ पनि हेर्नका लागि चाहिँ जनताले अथवा हाम्रा विपक्षीले देशी विदेशीले नेपाली काङ्ग्रेस पार्टीले के गर्छ भनेर हेर्थ्यो तर आज त्यो कुरा भत्किएको छ अहिले 21 गतेको फागुनको चुनाव पछाडि काङ्ग्रेस पार्टी संस्थापन हो कि होइन भन्ने कुरा मान्छे भ्रममा छन् यो 15 महाधिवेशन पछाडि नेपाली काङ्ग्रेसको घुमेको त्यो मोजलाई हामी स्थापित गर्न चाहन्छौँ त्यसमा म योगदान दिन चाहन्छु कार्यकारी तहको महामन्त्रीको हैसियतले यो पार्टीलाई थप समय साबित मैले भने 21 शताब्दीको लिडरसिप पार्टी बनाउन चाहन्छु यिनै आधारमा जनतासँगको तथा साथीहरूको सामित्यतामा एउटा सबभन्दा बढी एउटा दखल सम्बन्ध भएको दखल राख्दछु उहाँहरूको सामित्य छ यी धेरै आधारहरू एउटा कुरा अर्को कुरा अन्तमा केन्द्रित भन्दै गर्दाखेरि राजनीति र विकासको संयोजन जनतालाई राजनीतिक दलसँग जोड्ने काङ्ग्रेससँग जोड्ने काङ्ग्रेसलाई प्रजातान्त्रिक प्रणालीसँग जोड्ने र नेपालको टोटल सिस्टमलाई अन्तर्राष्ट्रिय सम्बन्धतर्फ विकसित गर्ने र आर्थिक सुधारका एजेन्डाहरू आजको प्राथमिक विषय हुन् राजनीति निरपेक्ष खालि जय नेपाल गरेको घरमा खालि लोकतान्त्रिक अधिकारले मात्रै नै जुझ्दैछ लोकतान्त्रिक अधिकारसँगै मान्छेको खानाको अधिकार शिक्षाको अधिकार संस्कृतिको अधिकार अनि स्वास्थ्यको अधिकार उसको स्वतन्त्र जति उसका अन्य अधिकार छन् त्यसको पूर्ति नभइकन राजनीतिक अधिकारले काम गर्न सक्दैन लोकतान्त्रिक प्रणालीले काम गर्न सक्दैन लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने जनताका दैनिक जीवनमा आइपर्ने अधिकारको पूर्तिका लागि काम गर्ने पार्टी अनि हामीले चाहिँ जनतासँग त्यस्तो पार्टी बनाउने हो अनि मात्रै हामी जनतासँग जोड्न सक्छौँ हाम्रो अल्टिमेट गोल भनेको हामी लास्टमा जाने भनेको हाम्रो अन्तिम गन्तव्य भनेको सरकारमा पुग्ने हो सरकारमा पुगेर जनताको समृद्ध उन्नतिमा काम गर्ने हो त्यसका लागि नेपाली काङ्ग्रेस पार्टीलाई बलियो र सशक्त अनि चारित्रिक र नैतिकवान नेताको पार्टी बनाउने हो नैतिकताको राजनीतिको एउटा अभिनेताको रूपमा लामो समय काम गरेको छु र साथीहरूको विश्वास छ साथीहरूको साथ समर्थन छ उहाँहरूलाई उहाँहरूको सामिप्यमा रहेर उहाँसँग सन्तर सम्वाद गरेर देशभरि आफ्नो क्रिया कार्यक्रम गरेर काठमाडौँ फर्किएको छु अस्ति मात्रै र सशक्त साथीहरूको चाहिँ साथ समर्थन मेरा अग्रजहरूलाई र नयाँ जिन्दगी पुस्तालाई संयोजन गर्ने एउटा नयाँ किसिमको चाहिँ प्रणालीको विकास गर्ने योजना छ जेन्सी पनि राजनीतिबाट नछुटो अल्छाले साथ राखेका छ मेरो अझ लागि राजनीति गर्दैछ यो राजनीतिले देशको विकास हुन्छ त मेरो लागि पनि केही हुन्छ त भनेर अल्छा समेत बसेर बसेको बेलामा र पुरानो पुस्ताले अझै पनि भरोसा नछोडेको अवस्थामा पुरानो पुस्ता लडेको थियो राणाको विरुद्ध लड्यो पञ्चायतको विरुद्धमा लड्यो उसले के सोचेको छ कि मैले त जति सकेँ धेरै कुरा सकिनु पनि होला तर अब पछाडि काङ्ग्रेसको नेतृत्व गर्ने युवाहरूले काङ्ग्रेसका नेताहरूले हाम्रो सोच नाचको अनुसारको नेपाल जस्तो हाम्रो अपेक्षा थियो त्यो अनुसारको नेपाल बन्दै बन्दै गएर पुरानो पुस्ता बसेको नयाँ पुस्ता पनि अब हामी हो हामी आउनुपर्छ भन्ने बेलामा दुईटाको संयोजन गर्ने जिम्मेवारी मेरो काँधमा आउँछ, नेपाली काङ्ग्रेसको एक पन्ध्र महादेशको काँधमा आउँछ, एउटा कार्यकारी तहको महामन्त्रीको हैसियतले क्षेत्री यसपछि हामीले चाहिँ एक्लै व्यक्ति मात्रै होइन मैले जहिले पनि संस्थालाई प्रधान बनाउने विषयमा कुरा गर्छु, जहिले पनि संस्था बलियो नभइकन कुनै पनि देश बन्दैन पार्टी बन्दैन व्यक्ति बलियोले मात्रै चल्दैन। म संस्थागत विकासको पक्षमा भएको कारणले नेपाली काङ्ग्रेस पार्टीलाई बलियो बनाउन चाहन्छु। तपाईँलाई मैले हक पुरा गर्दै गर्दाखेरि मैले नेपाली काङ्ग्रेसको भित्रको सबभन्दा ठुलो समस्या गुटको समस्या हो। 2080 सालको महासमिति बैठकमा मैले के भने भने गुट यदि सबभन्दा ठुलो समस्या हो भने यसलाई अन्त गर्नका लागि अब के गरौँ भने टोल कमिटीबाट केन्द्रीय समितिसम्म समूह निर्माण गरेर पर्चा पम्पलेट समूहगत बाँडेर समूहगत क्याम्पेनिङ गरेर जो चुनाव लड्छौँ हामी महाधिवेशन त्यसलाई अन्त गरौँ, आचार संहिता निर्माण गरौँ, गुटका माध्यमले कसैले चुनाव लड्यो भने त्यसको उम्मेदवारी खारिज हुने प्रबन्ध गरौँ अनि मात्रै गुटको अन्त हुन्छ। भनेपछि आज त्यो पास भएको छ महासमितिबाट, मैले भिजिङ पेपरमा राखेको थिएँ, आज त्यसको कार्यान्वयन गर्ने बेला हो, भोलिको बन्द सत्रमा आउने बन्द सत्रमा मैले त्यो कुरा
5: उठाउँछु।
6: अन्तर्राष्ट्रिय सवालमा हाम्रा थुप्रै डायस्पोरामा बस्ने नेपाली साथीहरू उताबाट अहिले धेरै ठुलो जनसङ्ख्या विदेशमा बस्छ, विदेशको प्रतिनिधित्व मूलक संस्था नेपाली काङ्ग्रेसलाई बनाउनका लागि मैले महादेश स्तरबाटै एक एकजना केन्द्रीय सदस्य बनाउनुपर्छ भनेर गोदावरी बैठकमा मैले पास गरेको, आज त्यो बेला भयो, विधानले दिएको छ, आज त्यसको कार्यान्वयन गर्ने बेला भएको छ। नेपालको राजनीतिमा थुप्रै एजेन्डा, मैले यहाँलाई भने क्लाइमेट चेन्जको लागि फटकै युनिट बनाउनुपर्छ भन्ने कुरा गरेँ, प्रतिशीलको आधारमा क्रियाशील सदस्यता मैले भने एउटा नेता भन्दाका लागि एउटा क्रियाशीलले त्यो भोलि पार्टीको सभापति पनि भन्न सक्छ, तर त्यही समयअनुसार समयको राजनीति अर्थतन्त्र समाज शिक्षा स्वास्थ्य जनताको दैनिक जनजीवन अन्तर्राष्ट्रिय सम्बन्ध न्यूनतम कुराहरू नपराइकन क्रियाशील दिने कुराले काङ्ग्रेस पार्टीलाई फाइदा गर्दैन। त्यस कारणले कतै कतै उसलाई प्रशिक्षित गरेर मात्रै प्रशिक्षणको आधारमा क्रियाशील दिनुपर्छ भन्ने कुरा मैले उठाएको थिएँ। त्यस्तो थोरै भव कार्यान्वयन भएको छ, सशक्त केन्द्रित जनताका बारेमा थाहा छ, दुई तहको समस्या थाहा छ, केन्द्र तहको समस्या पनि थाहा छ, अनि नेपाली काङ्ग्रेसको हिस्ट्री नेपाली काङ्ग्रेसको ओट एक्सको नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्व पनि नेपाली काङ्ग्रेसको मलाई थाहा छ। नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व बढाउनका लागि पिपी कोइरालाले 2015-16 सालको सरकारले जो काम गरेको थियो त्यसको कार्यान्वयन आज गरिदिन्छु हुन्छ क्या थिएन। यी सबै विषयमा पिपीको चिन्तनलाई एउटा फाउन्डेसन एउटा प्राथमिक प्रस्थान बिन्दु मानेर आज फेरिएको समाज चन्द्रमामा बस्ती बसाउँछु भन्ने बेला चन्द्रमामा विकासको यति ठुलो खड्को मारेको छ विकासले चन्द्रमामा बस्ती बसाउँछु भनेर दुनियाँका ठुल्ठुला देशहरू दावा गरिरहेको भिडन्त गर्ला कि भन्ने जस्तो गरिरहेको बेलामा नेपाललाई त्यो नेपालको युवा पनि आज उसलाई कस्तो सोच्नुभयो भनेपछि उसको इच्छा पनि चन्द्रमामा कस्तो होला, चन्द्रमा कस्तो पाए हुन्थ्यो भन्ने
5: लागेर
6: त्यसको उत्तर दिने हो नेपाली हो विश्व यो समाज यो राजनीति हो र नेपाली काङ्ग्रेस के हो नेपाली काङ्ग्रेस समाजमा इतिहासमा गरेको परिवर्तनीय भन्ने कुरा जानकारी छ। साथीहरू सबभन्दा बढी उनीहरू पादक भनेको साथीहरूको साथ समर्थन हो, उनीहरूको साथमा मात्रै प्राय मैले आफूलाई आफ्नो कुराकानी सम्वादमा थुप्रो टाइम बिताउने भएका कारणले र नेपाललाई लिड गर्ने नेतृत्व गर्ने पार्टी बनाउनका लागि मसँग पर्याप्त भिजन आधार र क्षमता पनि छ भन्ने मैले प्रुभ गरिसकेका कारणले शिक्षा विभागमा बस्ने नेपाल विद्या संघको अध्यक्ष भएर बसे थुप्रै ठाउँमा म परिचित कसीमा सुनलाई कसी लगाउनु पर्दैन भन्छन् कसी लगाएको सुनलाई थप त्यो अवस्थामा म छु। तसर्थ देशभरका साथीहरूलाई महाविद प्रतिनिधिहरूलाई मेरो अनुरोध छ नेता सुन्दाखेरि यसपटक राम्रो के छ भनेदेखि गाउँपालिकाका सभापति पनि प्रतिनिधि छन् कर ख प्रदेशका पनि सभापति पनि प्रतिनिधि छन् दुई चार महिनापछि इलेक्सन आउँदैछ चुनाव आउँदैछ तसर्थ यसपटक कसैले गुट निर्माण गर्न चाहे पनि कसैले गुटको गितण्डामा चाहे पनि स्थानीय तहबाट आएका साथीहरू जो स्वयं आफ्नो भविष्य पनि चुनावका माध्यमले परीक्षण गर्न चाहन्छन् उनीहरू गुट बनाउनेहरूका पछि लागेनन्, कुनै पनि गुटको आकांक्षा गर्नेहरूका पछि लाग्दैनन्, किनकि नेपाली काङ्ग्रेसको भविष्यका पछि नलाग्यो भने नेपाली काङ्ग्रेसलाई राम्रो बनाउनका लागि लागेन भने उनीहरूको भविष्य पनि सशक्त नेपाली काङ्ग्रेस पार्टीलाई अब्बल बनाउने बेला ठ्याक्कै यो आएको छ। 15 मार्गदर्शनपछि नेपाली काङ्ग्रेसलाई एउटा स्वर्ण कार्यकालमा अगाडि बढाउने लक्ष्य तपाईँ हामीको हुनुपर्छ। यही उहाँको
5: विषय समय र आगामी दिनको म धेरै धेरै शुभकामना पनि दिन चाहन्छु। नैसिंहजी समय दिनुभयो, धेरै धेरै धन्यवाद। नमस्कार।
6: आज उद्घाटन हुँदैछ नेपाली काङ्ग्रेसको 15 महाधिवेशन, सफलताको शुभकामना। यसको अवसरमा शुभकामना खेमजी र नेपाली नेटवर्कले नेपाली समाजका, नेपालका राजनीतिक दलहरूका सबैका तत्कालीन समस्या र आगामी बाटोको बारेमा जुन तपाईँले डिस्कस गर्नुहुन्छ उसलाई विश्वास छ जसैभित्रै नेपाली काङ्ग्रेसको महामन्त्रीको हैसियतले तपाईँलाई फेरि सम्वाद गर्ने अवसर मिल्नेछ।
7: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नासो थियो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल लगमा। मेरो बाबादेखि मेरी छोरी छ सबैले सरेको छ मेरो जस्तै भयो।
8: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

कर्बमा बिपिएल घर भित्र्याउनु होस् र पाउनुहोस् रु 1,42,500 क्यास ब्याक र उपहारहरू 85 र 98 इन्च टिभीमा बिपिएल साउन्ड बार फ्रिजमा सिसी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फेक्सन माथि एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछ ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड बिपिएल सिसी इलेक्ट्रोनिक्स

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान।
1: गुत्वले प्रतिशत ईएमआई नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछ। ग्लोबल नम्बर वन गुगल टिभी ब्रान्ड टिसिएल सिटी इलेक्ट्रोनिक्स।

दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अघ्यारो पछि उज्यालो आउँछ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।
2: ए बदी, यो चाडपर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: हर विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृत्रिम तयारी चर्चा, ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक, इज होम इन्टरनेट।
7: एटिग्राममा बीचमा नेपाली कंग्रेसका नेता रामरी कतिवटा हुनुहुन्छ, कतिवटा जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: गुड मर्निङ, नमस्ते, धेरै धेरै धन्यवाद।
7: नेपाली कंग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री भीपी कोइरालाले निर्वाचनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा पार्टीको 15 महाधिवेशन हुँदै गर्दाखेरि कस्तो खालको तयारी छ, कस्तो उल्लास छ, कस्तो उत्साह छ?
8: यो 21 शताब्दीको युगमा नेपाली कांग्रेसलाई पनि प्रविधि मैत्री र जनताको प्रिय र जनतासँग जोड्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने आज हामी सबैको दायित्व हो। नेपालको राजनीति इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, जसले जनताको मतको माध्यमबाट शासनमा जान सकिन्छ भन्ने सिद्धान्त स्थापित गर्नुभएको थियो, जनता नै सर्वोपरि हुन्, जनतालाई पहिलो प्राथमिकता राखेर राजनीति गर्नुपर्छ भन्ने सिद्धान्त आज देशव्यापी रूपमा सफल भएको छ। संसदीय राजनीतिमा सबै पोलिटिकल पार्टीले हामीले ल्याउन सफल भएका छौँ। बन्दुकले होइन ब्यालेटले शासन चल्छ भन्ने सिद्धान्त स्थापित भएको छ। बहुदलीय प्रजातन्त्र, त्यसपछिबाट संघीयता अनि समावेशीकरणको स्थापना भएको छ। जनताले बनाएको संविधान, दलित, महिला, जनजाति, पिछडिएको वर्ग, पुराना सेनानीहरू, नयाँ युवा पुस्ताका जेजीहरू, प्रवासमा बस्ने नेपालीहरू, बौद्धिक श्रमिकहरू र सम्पूर्णलाई समेट्ने गरी हाम्रो विधान बनेको छ। आज नेपालका सबै राजनीति पार्टी मध्ये सबभन्दा समावेशी समावेशी राजनीतिका रूपमा स्थापित भएको पार्टी बनेको छ। हामीले सबैलाई समेटेर सबैलाई अट्ने पार्टीका रूपमा स्थापित गरेका छौँ। आज

0: को शुरूआत नेपाली कांग्रेस को महाधिवेशन 15 महाधिवेशन प्रारंभ हुँदै गर्दा संपूर्ण नेपालीहरुमा एउटा उत्सुकता आएको छ। भोली राजनीति पार्टी मध्य नेतृत्व प्रदान करने पार्टी का रूप में नेपाली कांग्रेस स्थापित होने बेला आएको छ। अहिले आका भेलबाड़ी रोक्ने पार्टी पूरै छ भने नेपाली कांग्रेस हो। आज का दिन प्रारंभ में भएको अधिवेशन ने सब अट्ने र सबैलाई समेट्ने कांग्रेस रूप में हम अगाडि लिएर जान्छौं।
1: पार्टी को इतिहास के सबैभन्दा धेरै प्रतिनिधि इस पटक सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधि काठमाडौँ आएका छन्। कतिपय आउने क्रम में उहाँहरूको व्यवस्थापन देखि लिएर उहाँहरूको अवस्था कस्तो छ?
0: वास्तवमा यो एउटा खुसीको कुरा पनि हो। सबै साथीहरूलाई अटाउने भएका कारणले हामीले भन्यौं नि नयाँ पुस्तालाई पनि ल्याउने, मधेसलाई पनि जोड्ने, पहाड़लाई पनि जोड्ने, जनजाति महिला दलित पिछड़िएको वर्ग सम्पूर्ण एकै ठाउँमा अटाउने, कोही पनि नछुट्ने भएका कारणले सबै सेक्टरको प्रतिनिधित्व भएका कारणले हाम्रो अलिकता धेरै पनि भएका हुन् साथीहरू। यो वास्तवमा नीति निर्माण गर्ने ठाउँमा एउटा जात एउटा वर्ग एकजना मान्छेले मात्र सम्भव भएन, सबैलाई समेटेर जानुपर्छ भन्दा सबभन्दा बढी आज नेपाली कांग्रेसका प्रतिनिधिहरू नेपाली कांग्रेसको महाधिवेशनका लागि उपस्थित भएका छन्। र हामीले कुनै तडक भडक नगरिकन टुल ब्यानरहरू कहीँ पनि स्थापित नगर्ने, ठूलो प्रचार प्रसार नगर्ने, सबै साथीहरूलाई समेट्ने किसिमले अगाडि बढेका छौं। मलाई विश्वास छ आगामी राजनीतिको नेतृत्व नेपाली कांग्रेसका नेता अहिलेको पार्टी सभापतिको नेतृत्वमा हामी नेपाली कांग्रेसलाई पहिलो र प्रिय पार्टी देशव्यापी रूपमा बनाउँछौं र आगामी निर्वाचनमा पहिलो पार्टी भएर नेपालको राजनीतिलाई फेरि स्थापित गर्छौं।
1: अब एउटा कुरा चाहिँ अहिलेको अवस्थामा गुटबन्दी हुने होइन, निकै ठूलो प्रतिस्पर्धा हुने, रस्साकस्सी हुने, उम्मेद्वारले पनि घोषणाका चरणहरू यहाँले देखिराख्नु भएको छ, यो प्रकारको पनि देख्न मिल्छ वा चाहिँ कस्तो हुन्छ कांग्रेसको यो महाधिवेशन?
0: होइन, धेरै ठूलो गुटबन्दी हुँदैन। मलाई लाग्छ पार्टी सभापति सम्भवतः निर्विरोध हुने सम्भावना बढेको छ। सभापति जी निर्विरोध भइसकेपछि सबै साथीहरूलाई समेट्ने कारणले उहाँले यो गुट त्यो गुट मेरो तेरो भनेर जानुहुन्न। जो हाम्रो राम्रो छ त्यसैलाई अगाडि लिएर जाने पद्धति विकास गर्नुपर्छ। पार्टीका कार्यकर्ताहरू हिजो जस्तो परिकर्मीहरूले परिश्रमीहरूले ठाउँ पाउनेछन्, त्यति मात्र होइन काम भर्ने होइन काम गर्नेले ठाउँ पर्नेछन्। कुनै पनि साथीहरू कसैको काम भरेर वरिपरि घुमेर कुमार प्रवृत्ति गणेश प्रवृत्ति होइन कुमार प्रवृत्ति जसले काम गरेर आउँछ त्यो साथीलाई ठाउँ दिने पद्धतिको विकास हुनेछ। पार्टीमा अब यो खल्तीबाट होइन जनताको मतबाट निर्वाचित हुने मान्छे नै अगाडि जान्छ भन्ने सिद्धान्त स्थापित हुनेछ। त्यसैले धेरै ठूलो गुटको प्रभाव नपरिकन पार्टीलाई एकताबद्ध भएर लानुपर्नेछ। केवल यति पर्सेन्टको 40, 40, 54 होइन, अब सम्पूर्ण काङ्ग्रेसको 100% काङ्ग्रेसको मात्र होइन देशभरिका बाहिरका सम्पूर्ण प्रजातन्त्रवादीको आस्थाको मन्दिर काङ्ग्रेस अगाडि काङ्ग्रेस भएर अगाडि बढाएर जान्छ।
1: अब यहाँको उम्मेद्वार के छ लावणी खटेलाजी? अब बन्नु महाधिवेशन लागि नै सक्यो, आज उद्घाटन हुँदैछ, तपाईँको आकांक्षी कुन पदमा हो यतिखेर?
0: म कुनै पदाधिकारीमा चुनाव उठ्छु र सबै देशभरिका साथीहरूको माया ममताले पार्टीलाई एकताबद्ध पार्टीलाई दह्रो र पार्टीलाई सबैको बनाएर जाने कुरामा सहयोग हुनेछ भन्ने विश्वास।
1: पदाधिकारी भनेपछि उपसभापति महामन्त्री सभामन्त्री
0: उपसभापति र सभापति बाहेकका कुनै पनि पदमा बेलुकासम्म मेरो निर्णय हुनेछ। तपाईँकै माध्यमबाट भोलि मेरो उम्मेदवारी यो भनेर बिहान घोषणा गर्नेछु।
1: महामन्त्री पदमा तपाईँको निकै बलियो दावेदारी रहन्छ
0: होइन? महामन्त्री मैले भने पदाधिकारीमा हुन्छ, सभापति उपसभापति
1: सभापति उपसभापति हुनुहुन्न, महामन्त्री तपाईँ छोड्नु हुँदैन सबै यसपालि महामन्त्रीको दावेदार हुनुहुन्छ।
0: सबै साथीसँग सल्लाह गर्छु, आज उद्घाटन पछाडि सल्लाह गरेर निर्णय गर्छु।
1: अब अहिले चाहिँ नेपाली कंग्रेसको चहल पहल चाहिँ कस्तो छ, उत्साह कस्तो छ नेता कार्यकर्ताहरूमा?
0: असाध्यै मैले हेर्नुहोस् ठूलो उत्साह प्राप्त भएको महसुस गरेको छु। देश विदेशका सम्पूर्ण साथीहरूले देश विदेशका सबैले अब यो कसरी जान्छ भनेर उत्सुकता साथ हेरिरहनु भएको छ। हामीले अहिले पनि गुटको र फुटको होइन एकताको राजनीति गर्ने आवश्यकता छ। सबैलाई समेटेर अघि नै भने सबैलाई समेटेर सबैलाई एकताबद्ध भएर यो चाहिँ मैले भने एउटा फूलको मालामा गाँसे चाहिँ सम्पूर्ण मान्छेलाई एउटा सुगन्ध दिने फूलको मालाको रूपमा काङ्ग्रेसलाई एकताबद्ध भएर हामी अगाडि बढ्छौ।
1: अब अहिलेको अवस्थामा नेपाली कंग्रेसमा सभापति निर्विरोध हुँदै गर्दाखेरि पदाधिकारीहरूमा एक किसिमको रस्ताकस्ती हुने देखिएको छ, अबको यो महाधिवेशनले चाहिँ कति सदस्य केन्द्रीय कमिटी वा पदाधिकारी चाहिँ निर्माण गर्नु?
0: अब अहिले आज मेरो सभापतिज्यूसम्म कुरा भएको थियो, सायद केही पदाधिकारी बढाउने जस्तो सम्भावना देख्दैछु तपाईँको। अब पदाधिकारी बढाएर मात्रै पनि समस्या हुँदैन होला, तथापि काम गर्ने मान्छेहरूलाई अवसर दिनुपर्दछ। जो काम गर्न सक्षम छ, जसले इमान्दार साथ काम गर्दछ, तिनीहरूलाई एकताबद्ध बढाएर अगाडि जान पनि आवश्यकता मैले महसुस गरेको छु। मलाई विश्वास छ आज केही साथीहरूसँग सरसल्लाह गरेर पदाधिकारी थप्ने कुरा भइरहेको छ, तर त्यसलाई कसरी लिएर जाने भने उद्घाटन पछाडि तय हुन्छ र भोलि नोमिनेसनको टाइम भोलि 2 बजेदेखि पछाडि छ, त्यो अगाडि नै केही निर्णय भएर आउँछ।
1: अब कंग्रेस देशको लोकतान्त्रिक पार्टी हो, पुरानो पार्टी हो, नेपाली कंग्रेसले चाहिँ अब सुगो देशको पनि हिजो शासन सत्तामा राम्रै तरिकाले चाहिँ काम गर्यो, अप्ठ्यारो अवस्थामा नेपाली कंग्रेस चाहिँ लड्यो, तर आज चाहिँ 3 धार हुँदाखेरि जस्तो देउबा समूह भनिएको छ, शेखर कोइराला तटस्थ बस्नु भएको छ, अब तपाईँहरू चाहिँ महाधिवेशनमा घुमिनु भएको छ, यसले अलिकति कमजोर बनायो कंग्रेसलाई चाहिँ।
0: म सबै नेताहरूलाई सम्मान गर्छु, कुनै पनि नेतालाई अपमान गर्न चाहन्न, कुनै नेतालाई देउता बनाउने, कुनै नेतालाई राक्षस बनाउने हाम्रो प्रवृत्ति छैन। मुखले तितो बोलेर समस्याको समाधान हुँदैन। आज नेपालको राजनीतिलाई एउटा समावेशी समानुपाती सबैको बनाउन सबैको योगदान छ। सबै नेताहरूलाई सम्मान गरेर अनुरोध गर्न चाहन्छु, अहिले फुट र फुटको नगरौं, सबै नेताहरूलाई सम्मान गर्छौं, यही पार्टीभित्र रहेर सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। बाहिर रहनुभएका आदरणीय नेताहरू जसले ठूलो नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको छ, देन दिनुभएको छ र आफ्नो स्वार्थभन्दा पार्टी पहिलो र प्रिय बनाउन लाग्नु भएको छ, अहिले पनि त्यसै गरी लागिदिनुहोस् र काङ्ग्रेसलाई एकताबद्ध भएर अगाडि बढौं, तेरो मेरो नगरौं। काङ्ग्रेस कमजोर हुँदा नेपालको लोकतान्त्रिक पद्धति, कानूनी राज्य, प्रेस स्वतन्त्रता, राष्ट्रियता र मानव अधिकारका मूल्य मान्यताहरू कमजोर हुन्छन्। त्यो कुरालाई ध्यान दिएर सबै एकताबद्ध भएर अगाडि जानुपर्छ। आजै भन्यो भने भोलि पर्सि 1 महिनाभित्र 2 महिनाभित्र पनि काङ्ग्रेसलाई एकताबद्ध काङ्ग्रेस बनाएर हामी अगाडि बढ्छौं। महाधिवेशन आज भए पनि भोलिका दिनमा हामी सबैलाई एक ठाउँ लिएर तपाईँको चुनावसम्म सबै पार्टीका सबै साथीहरूलाई एक ठाउँमा लिएर हामी अगाडि बढ्छौं र पार्टी एकताको तपाईँको सन्देश केही दिनभित्रै तपाईँले
1: सुन्नुहुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौ, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ। हर विषय में सारो बहस नेपाली बहस, यस नेपाली बहस का साथ में प्रीति तैयारी चर्चा ग्लोबल फाइनेंस बैंक सबै का लागि बैंक इस होम इंटरनेट।
1: यतिखेर हाम्रो देशमा नेपाली कंग्रेसका नेता एवं पदो महाधिवेशन व्यवस्थापन समिति सदस्य लेखनाथ पोखरेल हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। पोखरेलजी, नेपालीहरूले धेरै सुनेका छन् नेपाली बहसमा, म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धन्यवाद खेमजी।
1: पन्द्रौं महाधिवेशनको तयारी कस्तो छ बताउनुहोस्।
3: खेमजी, विशेष गरेर हामी 15 महाधिवेशनलाई भव्य र सफल रूपमा तयारी गर्दैछौँ र अहिले काठमाडौँको मोटु, टुरिखेल, गेउडी जस्तो सिँगारीको अवस्थामा छ भने आज 2 बजे हामी 17 जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरू, त्यसै गरी 753 स्थानीय तह, 165 संघीय निर्वाचन क्षेत्र, 330 प्रदेश क्षेत्र, विभिन्न भारत तथा शुभेच्छुक संस्था र विदेश स्थित जनसम्पर्क समितिबाट र सभापतिबाट मनोनित 75 गरेर करिब 7,700 महाधिवेशन प्रतिनिधिहरूले आज नेपाली कंग्रेसको ऐतिहासिक 15 महाधिवेशनमा भाग लिँदै हुनुहुन्छ। यो महाधिवेशन साथीकै लोकले हेर्ने गरी, विश्वलाई देखाउने गरी हामी यो महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारीका साथ हामी अगाडि बढेको कुरा म जानकारी गराउन चाहन्छु।
1: कसरी भएको छ, घाँस बाँसदेखि लिएर अन्य कुराहरू कस्तो छ?
3: विशेष गरेर यो पटकको अधिवेशनलाई कंग्रेसले मितवै अधिवेशन पनि गराउने र मुलुकमा देखिएका विपत्तिको घडीमा हामीले धेरै तामझाम नगर्ने र प्रचार शैलीलाई पार्टीभित्रको आन्तरिक निर्वाचन भएको कारणले गर्दा धेरै सडक भडक नगर्ने र डिजिटल माध्यमबाट मात्रै प्रचार शैलीलाई अगाडि बढाउने गरी निर्णय भएको छ। त्यस अनुसार हामी व्यवस्थापनका दृष्टिकोणले हामीले भोजनको व्यवस्था, भेटकुटी मण्डपमा हामीले आज जो रजिस्टर हुनुहुन्छ उहाँ रजिस्टर भएका व्यक्तिहरूको ब्यागमै हामीले खानाको कुपनलाई व्यवस्थापन गरेर गरेर राखिदिएका छौँ। आवासको कुराका निम्ति आवास अहिले सेल्फ जो व्यक्ति महाधिवेशन प्रतिनिधि हुनुहुन्छ उहाँहरू नेता साथीहरू पनि हो र पार्टीलाई भर्खरै मात्रै ठुलो विशेष महाधिवेशन त्यसपछिको आम निर्वाचन त्यसपछिका विविध परिस्थितिका कारणले गर्दा यो सेल्फ रूपमा व्यक्तिगत रूपमै भुक्तानी गर्ने गरी होटेलहरूको हामीले साङ्केत उहाँहरूलाई कुन कुन एरियामा होटेलहरू हुन सक्छन् गौशाला सुन्दरा ठमेल गङ्गबु कलङ्की बाग बजार यी लगायतका ठाउँहरूको लोकेसनहरू र त्यहाँ अप्ठ्यारो परेका साथीहरूलाई सहजीकरण गर्दै तर त्यसको आवास बसे बापतको रकम चाहिँ उहाँहरूले नै भुक्तानी गर्ने गरी अहिले सठ ढङ्गबाट व्यवस्थापन भएको कुरा म जानकारी गराउन चाहन्छु। खेमजी
1: होइन अब देशभरका नेता कार्यकर्ताहरू अर्थात् महाधिवेशन प्रतिनिधिहरू लमसम कति जतिको उपस्थिति हुन सक्छ काठमाडौँ यो महाधिवेशन अवधिमा?
3: आज हामी अनुमान गर्दैछौँ, मलाई लाग्छ तपाईँ काठमाडौँको सडकमा तपाईँले हेर्नुभयो भने हामी धेरै तामझाम र जुलुस झाँकी नगर्ने तर पनि कङ्ग्रेसभित्र देखिएको उत्साह जाँगर र सर्दे नेता गगन थापालाई पन्ध्रौँ महाधिवेशनबाट पार्टी सभापति बनाउनु पर्छ भनेर देशका दूरदराजबाट आएका सबै मान्छेहरू जति महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ प्राविधिक रूपमा महाधिवेशन प्रतिनिधि हुन नसकेका सबै काङ्ग्रेसजनहरू आज काठमाडौँमा उपस्थित भएर यो पन्ध्रौँ महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नुपर्छ भनेर लाग्नुभएको छ र तपाईँले सोचे अनुमान गरे भन्दा ठुलो संख्यामा कङ्ग्रेसहरूको आज काठमाडौँमा भेला हुँदैछ। यो भेला साँच्चीकै ऐतिहासिक र सुन्दर भेला बन्छ भन्ने कुरामा हामी सबैले विश्वास गर्न सकिने वातावरण देखिन्छ। खेमजी
1: हजुर देख्नुहोस् अब ऐतिहासिक महाधिवेशन हुँदैछ नेपाली कङ्ग्रेसको पन्ध्रौँ महाधिवेशन जहाँ चाहिँ निर्वाचनबाट फर्किसकेपछि बिपीले चाहिँ पहिलो सम्बोधन गरेको स्थलबाट चाहिँ जुन तरिकाले यहाँहरू चाहिँ मार्गदर्शन गर्दै हुनुहुन्छ त्यसले एउटा एक किसिमको सन्देश पनि प्रवाह गरेको त छ नै तर तपाईँ यतिखेर चाहिँ कुन पदमा उम्मेदवारी हुने खाँचीको छ?
3: खेलजी विशेष गरेर हामी विशेष महाधिवेशनको अभियन्ताको रूपमा काम गऱ्यौँ र देशभरिका साथीहरूले हामीलाई कहीँ न कहीँ कुनै न कुनै भूमिकामा देख्न खोजिरहनु भएको छ। म लेखनाथ पोखरेल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि भइसकेपछि मैले आफूलाई नेपाली कङ्ग्रेसको यो गगन थापाको नेतृत्वमा बन्ने पन्ध्रौँ महाधिवेशन केन्द्रीय समितिको सदस्य बन्नुपर्छ भन्ने ध्येयका साथ आफूलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा लागेका छौँ। आज उद्घाटन सत्र हुन्छ, भोलि 2 बजेपछि हामीले हाम्रो उम्मेदवारी दर्ता गर्छौँ र मैले नेपाली कङ्ग्रेसको पन्ध्रौँ महाधिवेशनमा केन्द्रीय मा लेखनाथ पोखरेलको नाम रहन्छ र त्यस दौड देशभरिबाट आउनुहुने सर्दे महाधिवेशन प्रतिनिधिहरू विदेश स्थित जनसम्पर्क समितिबाट आउनुहुने सबै महाधिवेशन प्रतिनिधिहरूलाई मेरो हार्दिक अपिल पनि छ तपाईँको एक अमूल्य मत विशेष महाधिवेशनबाट आएको यो नेतृत्वलाई सफलीभूत पार्ने र यो नेतृत्वलाई प्रगाढ बनाउनका निम्ति मेरो पनि कहीँ न कहीँ एक इटा थप्ने परिस्थिति बन्छ। त्यस कारणले यहाँको अमूल्य मत पनि म तपाईँको सञ्चार माध्यम मार्फत लेखनाथ पोखरेललाई केन्द्रीय सदस्यमा अत्याधिक बहुमतले विजय गराउनका लागि पनि तपाईँको सञ्चार माध्यमको उपयोग गरेर म हार्दिक अपिल गर्न चाहन्छु।
1: र अब नेपाली कङ्ग्रेसको यो महाधिवेशन चाहिँ भव्यताका साथ सम्पन्न हुन्छ होइन? एकदमै तपाईँहरूले सम्पूर्ण तयार पुरा गर्नुभएको छ होइन?
3: आज तपाईँलाई भनौँ, मैले भनिसके देशको तपाईँ भन्नुभयो सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ। धेरै महाधिवेशन करिब करिब हिजो रातिसम्मको हाम्रो डेटामा 90% भन्दा बढी महाधिवेशन प्रतिनिधि आउनुभयो। त्यसै गरी अमेरिका युरोप एसियाका मुलुकहरूबाट जनसम्पर्क समितिका सबै साथीहरू पनि आइसक्नु भएको छ। त्यसै गरी भारतीय तथा शुभेच्छुक संस्था सबै महाधिवेशन प्रतिनिधिहरू पनि उपस्थित भइसक्नु भएको छ। त्यस कारणले आज मलाई लाग्छ 2 बजेसम्म सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ उत्रिनुहुन्छ र हाम्रो उद्घाटन सत्रमा सबै सरिक हुनुहुन्छ र नियमित रूपमा हाम्रो बन्द सत्र रहनेछ। बन्द सत्रले यो ऐतिहासिक महाधिवेशनबाट हाम्रा राजनीतिक प्रस्तावहरू दस्तावेजहरू अबको काङ्ग्रेस कस्तो हुने नेपाली कङ्ग्रेसलाई कसरी यो मुलुकको अभिभावक सम्पन्न सक्रिय काङ्ग्रेस बनाउने गगन थापालाई कङ्ग्रेसको पार्टी सभापति मात्रै होइन भोलिको प्रधानमन्त्री बनाउनका निम्ति दिशाबोध गर्ने महाधिवेशनको रूपमा यो महाधिवेशन चिन्न सकिन्छ। लोकले हेरेको छ, विश्वले हेरिरहेको छ। अब राजनीतिक रूपमा पर्खर र व्यक्तित्व भएको व्यक्ति गगन थापालाई एकपटक मुलुकको कार्यकारी ठाउँमा हेर्न खोजेको अवस्थालाई परिपूर्ति गर्ने छलोको रूपमा यो महाधिवेशन उभिएको छ। त्यस कारणले पनि हामी यो महाधिवेशनलाई साँच्चीकै सबैले सोचे जस्तो सबैले देखे जस्तो सबैले हेर्न खोजे जस्तो महाधिवेशन गराउने गरी तयारीमा जुटेका छौँ। यो सन्दर्भमा गगन थापालाई सँगै बसेर साथ दिने सहयोग गर्ने सबै देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूलाई गगन थापालाई सभापति बनाइसकेपछि कङ्ग्रेसको अनुहार फेर्न सकिन्छ, मुहार परिवर्तन गर्न सकिन्छ, हिजोको परिवेशबाट उठ्न सकिन्छ भन्ने ध्येयका साथ कङ्ग्रेसको महाधिवेशन अगाडि बढाउने गरी हाम्रो तयारी भएको छ र यो कङ्ग्रेसको केन्द्रीय महाधिवेशन आज जसरी उद्घाटन हुन्छ समापन सत्रसम्म जाँदै गर्दा हामीले यसलाई व्यवस्थितीकरण कसरी गर्ने भन्ने कुरामा हाम्रा विभिन्न आधा दर्जनभन्दा बढी समितिहरू त्यहाँ तल्लीन भएर लाग्नुभएको छ, उहाँहरू खटिरहनु भएको छ, रातभरि पनि खुला मञ्चमा काम भइरहेको छ। पार्टी कार्यालय राजभरि पनि खुला छ र सबै साथीहरू त्यहाँ पनि पङ्क्तिबद्ध भएर काम गर्नुभएको छ र यो अधिवेशनलाई साँच्चिकै ऐतिहासिक मात्र होइन संसारले हेर्न सक्ने खालको यसरी पार्टीहरूका अधिवेशन हुनुपर्छ भन्ने नमुनाको रूपमा गर्नुपर्छ भन्ने ध्येयका साथ हामी अगाडि बढेको कुरा बजार गरी गराउन चाहन्छु।
1: खेमजी महत्वपूर्ण समयका लागि आगामी दिनको शुभकामना पनि दिन चाहन्छु। धेरै धेरै धन्यवाद, समयका लागि नमस्कार।
3: हस् धन्यवाद, तपाईँको संचार माध्यम र यो अवसरका लागि म तपाईँ र तपाईँको सिङ्गो टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद,
1: कङ्ग्रेसका नेता लेखनाथ पोखरेल आदरणीय श्रोता, अब हामी जान चाहन्छौँ नेपाली कङ्ग्रेसका युवा नेता मोती भण्डारी, मोतीजी नेपालीहरूले धेरै सुनेका छन् नेपाली भाषामा, म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
0: हजुर, गुड मर्निङ, नमस्कार। हजुर,
1: नेपाली कङ्ग्रेसको महाधिवेशनमा कतिको उल्लास र उत्साह छ, तपाईँको उम्मेदवारी केमा छ कङ्ग्रेसको यो महाधिवेशनमा, पन्ध्रौं महाधिवेशनमा?
0: नेपाली काङ्ग्रेसको यो ऐतिहासिक पन्ध्रौं महाधिवेशनलाई हामीले विशिष्ट र भव्यताका साथ सम्पन्न गर्न गइरहेका छौं। यो विशेष परिस्थितिमा नेपाली कङ्ग्रेसले बोक्ने नीति र कार्यक्रमलाई अब संसारले नयाँ ढंगमा हेरिरहेको छ, निहालिरहेको छ। पक्कै पनि गगन थापाको नेतृत्वमा जुन नेपाली कङ्ग्रेसलाई रूपान्तरण गर्दै देशलाई समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि नेपाली काङ्ग्रेसले अब लिने नीति र कार्यक्रमले अब नेपाली जनताको भविष्य र भाग्यलाई फैसला गर्ने एउटा नीतिको र उत्सवको रूपमा लिएको छ। यसलाई हामीले सबैबाट जुन लोकतान्त्रिक विधि प्रक्रियाबाट जुन क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर जुन पाल्नुहुने सम्पूर्ण देश विदेशबाट आउनुहुने सम्पूर्ण काठमाडौँमा आउनुहुने सम्पूर्ण प्रतिनिधि प्रवेशकहरूमा हार्दिक जय नेपाल र उहाँलाई हार्दिक बधाई पनि भन्न चाहन्छु। र यो ऐतिहासिक क्षणमा नेपाली काङ्ग्रेसको लोकतान्त्रिक र गणतान्त्रिक यात्रामा हामीहरूले अथक संघर्ष र गगन थापाको नेतृत्वमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणदेखि शान्ति प्रक्रियादेखि अब जेएनयू आन्दोलनपछि नयाँ विकसित राजनीतिक घटनाक्रमलाई पनि हामीले नयाँ ढंगबाट परिभाषित गर्दै नयाँ पुस्ताहरूलाई पनि हामीले जुन खाले जुन विधानले व्यवस्था गरेको छ यसमा युवाहरूको प्रशस्तै यो आकर्षणको केन्द्र बनेको छ नेपाली कङ्ग्रेस पार्टी र हामीलाई संस्थागत विकास गर्दै नयाँ ढङ्गको राजनीति उचाइमा पुर्याउनको लागि गगन थापाको नेतृत्वमा यो पन्ध्रौं महाधिवेशनलाई ऐतिहासिक र इतिहासमा कोठे ढुङ्ग साबित हुनेछ भन्ने कुरा हामी सबैले विश्वास दिएका छौं र आगामी दिनमा नेपाली काङ्ग्रेसको यात्रालाई अब लोकतान्त्रिक मूल्य मान्यता पद्धतिमा र सुशासनको अनि मार्गमा अगाडि बढाउनको लागि एउटा नेपालको राजनीतिक इतिहासमा नमूना मार्ग नेपाली कङ्ग्रेस बन्नेछ र गगन थापाको नेतृत्वमा हामीले समुन्नतिको विकासमा अगाडि बढाउनेछौँ भन्ने कुरा विश्वास लिएका छौँ। खेमजी,
1: अब अहिलेको अवस्थामा तपाईँको उम्मेदवारी केमा छ नेपाली कङ्ग्रेसको यो पन्ध्रौं महाधिवेशन?
0: पक्कै पनि म 2062 सालको जुन गणतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै गर्दा पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको सभी सभापति हुँदै नेपाल विद्यार्थी संघको पटक पटक केन्द्रीय समितिमा र ऐतिहासिक क्षणहरूमा नेपाली कङ्ग्रेस पार्टीले नीति तय गरेका चाहिँ कामहरूलाई सम्पन्न गर्दै निष्ठा त्याग र समर्पणलाई आफूलाई समाहित गर्दै अहिले आएको छु र अहिले म नेपाली काङ्ग्रेसको यो पन्ध्रौं अधिवेशनबाट केन्द्रीय सदस्य पदमा मेरो उम्मेदवारी छ र मलाई विश्वास छ मेरो जुन लगात र मेरो संगठनप्रतिको जुन अब नेपालमा म केही गरौँ भनेर लागिरहेको मानिसले गर्दा र सम्पूर्ण आमा सम्पूर्ण प्रतिनिधिज्यूहरूले मेरो लगानी र मेरो पार्टीभित्रको समर्पणलाई मूल्याङ्कन गर्दै केन्द्रीय समितिमा अत्याधिक मतका साथ विजय गराउनुहुनेछ भन्ने म विश्वास दिएको छु। खेमजी, र नेपाली कङ्ग्रेसलाई समय सापेक्ष सञ्चालन गर्नको लागि सुशासनको मार्गमा अगाडि बढाउनको लागि र मेरो उम्मेदवारी हो भन्ने कुरा मलाई म ठान्दछु। अनि खेमजी,
1: अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब सुधारेको कङ्ग्रेस बनाउने तयारीमा हुनुहुन्छ, शरणमा हुनुहुन्छ, विधान पनि परिवर्तन भएको छ, कङ्ग्रेस एकजुटा भएर जान सक्ने सम्भावना के छ? कङ्ग्रेस बलियो भएर जान सक्ने सम्भावना के छ? गगन थापाले गरेको नेतृत्व अर्थात् अब निर्विरोध उहाँ सभापतिमा चयन हुने प्रक्रियामा हुनुहुन्छ भन्ने कुरा सुनिएको छ, अब कस्तो खालको कङ्ग्रेस बन्छ?
0: अहिलेको परिस्थितिमा हामीले मध्यनजर गर्दै पार्टी नेतृत्व गगन थापालाई सर्वसहमत रूपमा चयन गर्नुपर्छ भन्ने कुरा हामीले जुन भनिरहेका छौँ र अब सम्भवतः के हुन्छ हेरौँ, अधिवेशनको प्रक्रियामा पुगिसकेपछि आज भव्य रूपले यो उद्घाटन सत्र हुँदैछ र सम्पूर्ण हिसाबले तयारी पूरा भइसकेको छ र रात दिन सबै कामहरू भइरहेको छ, हामीहरू पनि खटेर यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने लागेका छौँ र नेतृत्व चयनको प्रक्रियामा अब हामीले विभिन्न पक्षमा केही विधानमा छलफल हुने कुरा पनि अनि अवश्य हुन्छ नै र यसमा केही केन्द्रीय पदाधिकारीहरूको सहयोग संख्या थपिने भन्ने कुरा आएको छ, यसमा पनि अब छलफल हुन्छ र बन्द सत्रको हलबाट अब पारित भइसकेपछि बल्ल निर्वाचनको प्रक्रियामा अगाडि बढ्छ भनेर चाहिँ हामीलाई पदाधिकारीहरूले चाहिँ भनिरहनु भएको छ। र तथापि पनि केही छैन, हामीले जुन अहिलेको समय सापेक्ष नेपालको लोकतान्त्रिक आन्दोलनलाई, संस्थागत विकास र समय सापेक्ष दिल्ली आन्दोलनको पनि मर्म भावना समेट्दै र अगाडि बढाउनको लागि गगन थापा निर्विकल्प सभापति हो र उहाँलाई अब निर्वाचन भयो भने विधि पदले मान्नै पर्ने छ। उहाँलाई तिन तिहाई भन्दा बढी मतले उहाँलाई निर्वाचन गराएर हामी बनाउँछौँ। सकेसम्म साथीहरूलाई हामी आग्रह गर्छौँ, अनुरोध गरिरहेका छौँ सम्पूर्ण नेताहरूलाई, अहिलेको आवश्यकता भनेको गगन थापा हो, नेपाली काङ्ग्रेसमा यो देशकै हो। त्यसले गर्दा चाहिँ हामीले यसलाई एउटा विशिष्ट परिस्थिति मूल्याङ्कन गर्दै हामीले सर्वसम्मत लैयौँ भन्ने कुरा भनिरहेका छौँ। के हुन्छ हेरौँ, अब एउटा विधि मूल्य मान्यतामा पनि नेपाली कङ्ग्रेस पार्टी अगाडि बढ्ने भएकोले अलिअलि यही नै भन्न सकिँदैन। केन्द्रीय
1: आगामी दिनको लागि केन्द्रीय सदस्यको उम्मेद्वार भन्नुभएको छ, यहाँलाई शुभकामना पनि छ। नमस्कार मोदीजी।
0: हस् केन्द्रीय धन्यवाद, मलाई समय सापेक्ष मलाई जुन दुई शब्द राख्ने अवसर दिनुभएकोमा रेडियो नेटवर्क परिवारलाई म हार्दिक धन्यवाद बधाई हुन
1: चाहन्छु। नमस्कार, बहुत धन्यवाद कंग्रेसका नेता मोदी भण्डारी। आदरणीय श्रोता, हामी जान चाहन्छौ नेपाली कंग्रेसका जिन्दी केन्द्रीय सदस्यका उम्मेद्वार रुबी सिटौला। रुबीजी, नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली भोजमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। तपाईँ अब जेडी समूहबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ, देशभर लाखौं जनताले नेपाली भाषा देखेर सुनिराख्नु भएको छ, नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा तपाईँको उम्मेद्वारी किन बताउनुहोस्?
4: धन्यवाद। मेरो उम्मेदवारी चाहिँ अब नेपाली कंग्रेसलाई चाहिँ रेलवी पुर्खालाई पनि समेट्नुपर्छ, रेलवी पुर्खाको युवाहरूलाई पनि समेट्नुपर्छ भनेर चाहिँ मेरो उम्मेदवारी हो। अब नेपाली कंग्रेसभित्र चाहिँ पुस्तान्तरणको बहसलाई चाहिँ बजारमा लैजाने प्रयास भइरहेको छ, त्यो बजारमा लैजाने प्रयासको सानो हिस्सा हुन चाहन्छु। त्यही भएर चाहिँ मेरो उम्मेदवारी।
1: अब नेपाली कंग्रेसको यो ऐतिहासिक पन्ध्रौं महाधिवेशन हुँदैछ होइन, टोली खेल्दा अब भव्य रूपमा धेरै ठाउँबाट चाहिँ नेता कार्यकर्ताहरू आउनु भएको छ, तपाईँको अहिलेको अवस्थाको पछिल्लो कुरालाई गर्दै हो भने तपाईँले कसरी बुझ्नु भएको छ नेपाली कंग्रेस कस्तो पार्टी हो, गगन थापाको नेतृत्वमा नेपाली कंग्रेस कसरी अगाडि बढ्छ?
4: हजुर, अब हाम्रो गगन थापाजीले ठुलो आँट गरेर, ठुलो विद्रोह गरेर यहाँसम्म आउनु भएको छ, त्यसमा अधिवेशन कस्तो परिस्थितिमा भयो भन्ने कुरा एकदमै ठुलो हुन्छ होइन। ठ्याक्क हामी एक वर्ष अगाडि पर्खिनुपर्छ, त्यसको लागि हामी मेरो पुस्ताको साथीहरू, म 22 वर्षदेखि भए, मेरो पुस्ताको साथीहरूले एउटा विद्रोह गर्नुभयो, त्यस पछाडि चाहिँ यो नहुनु थियो त्यो भयो, त्यसपछि विशेषमा अधिवेशन भयो, यो सब भइरहेको छ होइन। यसलाई पछि हेर्दाखेरि चाहिँ जिन्दी प्रोटेस्टले पनि के गरिरहेछ, के भयो जिन्दीको प्रोटेस्टले गर्दाखेरि भइरहेछ भन्ने कुरा हो होइन। अनि त्यो भएको भएर हाम्रो सभापतिजीले आँट गर्नुभयो, विद्रोह गर्नु भएर यहाँसम्म आउनुभयो, अब उहाँको नेतृत्वमा तपाईँ सक्षम र जनताको कंग्रेस बनाउनुहुन्छ भन्ने आशा छ मलाई।
1: अब जेएनजी विद्रोह भयो देशमा, जेएनजीले धेरै कुराहरूको माग गरेको छ होइन, कंग्रेस त पनि सुध्रेर आओस्, पुरानो दलहरू सुध्रेर आओस् भन्ने पनि छ। अब तपाईँ उम्मेद्वार बन्दै गर्दाखेरि नेपाली कंग्रेसका नेता कार्यकर्ताले, महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन पत्याउने, तपाईँका एजेन्डाहरू के छन्, किन चाहिँ रुबीलाई चाहिँ केन्द्रीय सदस्य बनाउनु?
4: धन्यवादलाई। पहिलो कुरा चाहिँ म चाहिँ छापा जिल्लाबाट नेपाल चाहिँ सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि पनि हो। त्यो भन्दै गर्दा कान्छी भन्नेमा चाहिँ अब उसलाई दिनुपर्छ भन्ने छैन, ऊ पैसा वैचारिक हिसाबले पनि उत्तिकै सक्षम हुनपर्छ, सबल हुनपर्छ, सबै कुराबाट क्षमता भएको हुनपर्छ होइन। राजनीति आउँदै गर्दा, तर त्यो भन्दै गर्दाखेरि राजनीतिमा सबै कुरा जानेको हुनपर्छ भन्ने पनि छैन। राजनीति भनेको सिक्दै गर्ने भन्ने यात्रा हो, म पढिरहेको छु, बुझिरहेको छु होइन, सिक्दै गर्ने नै यात्रा हो। मेरो भनेको चाहिँ पहिलो कुरा चाहिँ जिओली यो रिप्रेजेन्टेटिभ हुन पर्यो। पहिलो कुरा भनेको चाहिँ मेरो पुस्ताको साथीहरूले पुरानो राजनीतिक दललाई हेर्ने त्यस्तो पुस्ता हो, त्यसलाई परिवर्तन गर्नु पर्यो, त्यसलाई खेल्न सक्नु पर्यो भन्ने कुरा हो। अर्को भनेको चाहिँ सिनियर रिप्रेजेन्टेटिभ, सिनियर रिप्रेजेन्टेसन पनि उच्चै बढाउनु पर्यो हाम्रो पोलिटिकल पार्टीमा, महामन्त्री, सहमहामन्त्री, म चाहिँ भन्छु सहमहामन्त्री महामन्त्रीमा पनि राम्रोसँग तिनैका निम्ति चाहिँ आउनु पर्यो भन्ने कुरा हो। उपसभापतिदेखि लिएको सबै पदमा त्यसरी आउनु पर्यो, फिमेल रिप्रेजेन्टेसन अब प्रथाङ्कमा मात्र सीमित हुनु भयो कि, महिला चाहिँ सबै बारेमा प्रश्न गर्न सक्छन्, सबैको कुरामा बोल्न सक्छन्, स्वास्थ्य नीतिमा बोल्न सक्छन्, विदेश नीतिमा बोल्न सक्छन्, त्यही हिसाबले त्यसरी फिमेल लिडरसिपलाई चाहिँ प्रतिनिधित्वमा मात्र होइन, प्रतिस्पर्धामूलक हुन पर्यो भन्ने कुरा हो।
1: अब नेपाली कंग्रेसले जेएनजीलाई प्राथमिकता दिएको छ होइन, जेएनजी पुस्तालाई पनि अब अगाडि बढाउनु पर्छ भन्ने ढंगले कंग्रेस पनि अगाडि गएको छ। यो जेएनजी विद्रोहले दिएको सन्देश के हो र चाहिँ कंग्रेस अब यसलाई चाहिँ आत्मसात गरेर अगाडि बढ्न सक्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ?
4: हजुर हजुर, एकदमै विश्वस्त।
1: अब के छ नेपाली कंग्रेस पन्ध्र महाधिवेशनमा पहिलोपटक सहभागिता हुँदै गर्दाखेरि तपाईँको मनमा के बितिरहेको छ यतिखेर चाहिँ, कतिको उल्लास छ?
4: मेरो मनमा म एकदमै धेरै खुसी छु, म पहिलो पटकको यसरी प्रत्यक्ष रूपमा आफै महाधिवेशन प्रतिनिधि भएर केन्द्रीय सदस्यको उम्मेद्वार भएर प्रस्तुत हुँदैछु। एकदमै खुसीको माहौल छ, एकदमै रमाइलो भइरहेको छ। देशभरिबाट आउनु भएको छ, मेरो पुस्ताको साथीहरू आउनु भएको छ, सबैभन्दा ठुलो कुरा त एकदमै खुसी छु, एकदम तयारीमा छुटेको छु भन्नु।
1: अब रोबीजी जाँदा जाँदा के भन्न चाहनुहुन्छ, देशभरिबाट 7,000 भन्दा बढी महाधिवेशन प्रतिनिधि आउनु भएको छ, उहाँहरूलाई तपाईँको अपिल के छ?
4: उहाँहरूलाई अपिल चाहिँ सबैजनालाई चाहिँ एकदम सबल नेतृत्व, सक्षम नेतृत्व छानेर हजुर चयन गरेर पठाउनु होला, भोलिको दिनमा निराशा नहुने गरी पठाउनु होला भन्न चाहन्छु। सबैजनालाई आज तयार छ, आज स्थिर हुँदैछ।
1: हस् रोबीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: नमस्कार,
1: धन्यवाद। गृहमन्त्री रवि सिटौला जेएनजी केन्द्रीय सदस्यको उम्मेद्वार नेपाली कंग्रेसको पन्ध्र महाधिवेशनमा आफूले सोचा यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। नेपाली कंग्रेसका युवा नेता जनक चटौत जनकजी, नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्ते।
1: जनक सर, कस्तो छ अहिलेको महाधिवेशनको तयारी? पन्ध्र महाधिवेशन टुनी खेलमा कतिको तयारी छ, कतिको उल्लास छ?
5: फिजिकली भौतिक रूपमा तयारी सबै सम्पन्न भइसकेको छ। टुनी खेलमा पनि प्रतिनिधिहरू देशैभरिबाट आउनुभएका, जनसम्पर्क समितिहरूबाट आउनुभएका करिब करिब 7,000 प्रतिनिधि पुगिसक्नु भएको छ। 4-5 सय पुग्ने क्रममा हुनुहोला। एकदम उल्लासमय छ। यो प्रतिनिधिहरूको दर्ता भइसकेको छ, झोला वितरण, यो घोषणापत्र वितरण सबै सम्पन्न भइसकेको छ। लगभग तयारी सबै पुरा भइसकेको छ। आज त उल्लासकै दिन हो, आज उद्घाटन हो, अब तयारीभन्दा पनि उल्लासको दिन आज।
1: अब नेपाली कंग्रेसको पन्ध्र महाधिवेशनले कंग्रेसलाई एक डिका बनाएर ल्याउन सक्ने सन्देश प्रवाह गर्न सक्छ कि सक्दैन, के लाग्छ?
5: होइन, कंग्रेस एक ढिक्का नै छ। मैले तपाईँलाई पटक पटक अस्ति पनि मैले भनेको छु, कंग्रेस एक ढिक्का छ। कंग्रेसले कंग्रेसको यो लिगल वे जुन थियो त्यसको आधारबाट पनि, विधानको आधारबाट पनि, सबै आधारबाट, अदालतको आधारबाट पनि कंग्रेस एक ढिक्का छ। यी नेताहरू असन्तुष्ट हुनुहुन्छ। मलाई विश्वास के छ भने पन्ध्र महाधिवेशन पछाडि पनि उहाँहरू हामीसँगै रहनुहुन्छ भन्ने मलाई विश्वास छ।
1: अब अहिले गगन थापा चाहिँ निष्पक्ष निर्विरोध रूपमा चाहिँ सभापतिमा चयनले सम्भावना बलियो भनेर गयो होइन, उहाँलाई उम्मेद्वारी कसैले पनि दिँदैन होइन अबको अवस्थामा?
5: आजसम्म त्यही देखिन्छ, आजसम्म त्यही देखिन्छ। अब एकपुट्ट कहीँनिर उम्मेदवारी पर्नु पनि सक्छ। अब सर्वसम्मतको सम्भावना उहाँको नीति भइसके पछाडि नेतृत्व पनि उहाँकै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। तर अब उम्मेदवारी परिहाल्यो भने त प्रजातान्त्रिक प्रक्रियाबाट त्यसको टुङ्गो लाग्ला।
1: अनि जनकजी, तपाईँको उम्मेदवारी केमा छ नेपाली कंग्रेसको आज पन्ध्रौं महाधिवेशनमा?
5: मेरो उम्मेदवारी सुदूरपश्चिम प्रदेश तर्फबाट खुला केन्द्रीय सदस्यमा छ। म 35 मुनि पढ्दिनँ, म 35 माथि नै हो, त्यसकारण मेरो उम्मेदवारी खुलामा छ। मैले मतदातालाई, मैले महाधिवेशन प्रतिनिधिलाई, देशैभरि आउनुभएको महाधिवेशन प्रतिनिधिलाई भन्ने गरेको छु, विशेष महाधिवेशन हामीले कुनै पद नदिइकन गऱ्यौँ। अब हामी केन्द्रीय समितिमा आएर पार्टीलाई योगदान गर्न चाहन्छौँ। म त एक्लो थिएँ डडेलधुराबाट विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने, एउटा अभियन्ताको रूपमा सुदूरपश्चिम भरि नै, र अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको विद्यार्थी भएका कारणले जनसम्पर्कतिर पनि हामीले विशेष महाधिवेशन जसरी डिभाइड गरेर, कार्यक्षेत्र डिभाइड गरेर सम्पन्न गरेका थियौँ, त्यो ठुलो एउटा ऐतिहासिक सफलता थियो पार्टीभित्रको आन्तरिक रूपान्तरणका लागि, देशलाई सन्देश दिने कुराका लागि। र अब त्यसलाई, त्यो विशेष महाधिवेशन जुन थियो त्यसलाई सेफ ल्यान्डिङ गर्ने बेला, होइन, त्यो नीति हाम्रो थियो, त्यसलाई सेफ ल्यान्डिङ गर्ने बेला आएका कारणले सुदूरपश्चिम प्रदेशको खुला पुरुषतर्फ केन्द्रीय सदस्य भएर केन्द्रीय समितिमा अझ दमदार साथ प्रस्तुत हुने मैले निर्णय लिएको छु।
1: तपाईँका एजेन्डाहरू के हुन्? तपाईँले जनक चटौतलाई किन केन्द्रीय सदस्यमा विजयी गराउने महाधिवेशन प्रतिनिधिहरूले बताउनुहोस् त।
5: होइन, हाम्रो पार्टीभित्र जुन परम्परागत शैलीबाट चलिरहेको छ कार्यशैली, यो कार्यशैली परिवर्तन गर्ने एउटा एजेन्डा हुने नै भयो। त्यसपछि देशमा आएका ज्वलन्त जुन समस्याहरू छन् त्यो केन्द्रीय समितिले उठाउने, जो सङ्घको सँगसँग सरोकार राख्ने विषयहरू कुनै पनि पार्टी

0: रविचन्द्र रोशन घिमिरेको निधनमा सागर जानुहुने, भेटी ल्याउनुहुने, हामी प्रति समवेदना प्रकट गर्नुहुने इष्ट मित्र बन्धु बान्धव छर छिमेक तथा संघ संस्थाहरूमा यही मिति 2083 आश्विन 18 गते आइतबार परेको तोरण दिनको पुण्यतिथिमा जहुत ग्रहणका लागि भारतको बीच चन्द्रनगर नयाँ बजार स्थित निजी निवासमा उपस्थित भइदिन हुन हार्दिक निमन्त्रणा गर्दछौ। साथै यस दुखद घड़ीमा हामी प्रति सहानुभूति एवं समवेदना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन इष्ट मित्र छरछिमेक बन्धु बान्धव तथा संघ संस्थाहरूमा हार्दिक कृतज्ञता प्रकट गर्दछौ। श्रीमती रेणु दाहाल घिमिरे, छोराहरू आयुष घिमिरे, आयन घिमिरे तथा समस्त घिमिरे परिवार।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
5: बाबा, हाम्रै पश्चिम चितवनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98 4 50 82 997,
3: 98 5 50 10 997।
6: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी वर्षातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना:
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550639 र 98550639।

सूचना संगीत र मनोरञ्जनको अटुचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM।
2: सहकार्यबाट आत्मनिर्भरता, बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा, सहकारीका प्रेरक अनुभव, जानकारी र विशेष प्रस्तुति सहित आउँदैछ कार्यक्रम सहकारी दर्पण।
3: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ।

कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग संचालकहरूसँग शेयर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं।

आजको सहकारी दर्पण कार्यक्रममा हामी कुरा गर्दैछौ नेपालकै पहिलो सहकारी संघको बारेमा। यो सहकारीका जन्मदाता बखान सिंह गुरूङ हुनुहुन्छ र पहिलो सहकारी श्री बखान बहुद्देश्य सहकारी संस्था लिमिटेडको विषयमा त हामीले योभन्दा अगाडिको अंकमा कुराकानी गरिसकेका छौ। आज भने हामी कुराकानी गर्दैछौ जिल्लामा रहेका विभिन्न सहकारीको छाता संगठन जिल्ला सहकारी संघको बारेमा। सहकारीहरूलाई एउटै मालामा उन्दै देशकै पहिलो सहकारी बन्न सफल सहकारी हो जिल्ला सहकारी संघ चितवन। यसको स्थापना विक्रम सम्वत 2014 सालमा भएको थियो। स्थापनाका समयमा 17 सहकारी आबद्ध रहेका थिए। यसको विधिवत दर्ता भने विक्रम सम्वत 2017 साल जेठ 24 भएको थियो। दर्ताका बेला शेर सदस्यको संख्या 19 जना रहेको थियो। त्यस क्रममा यसको नाम भने राप्तीदुन सहकारी बिक्री तथा ऋण सहकारी संस्था लिमिटेड रहेको थियो। जिल्लामा खुलेका विभिन्न सहकारीहरूलाई यसै सहकारी मार्फत एकीकृत गरी विक्रम सम्वत 2029 सालमा जिल्ला सहकारी संघमा रूपान्तरण गरिएको थियो। त्यसबाट 39 वार्षिक साधारण सभामा जारी वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। सहकारी संघ मध्ये पनि नमूनाको संघ बन्न सफल यस सहकारीमा हाल 7 विषयगत सहकारी संघहरू आबद्ध रहेका छन्, जसमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ, कृषि सहकारी संघ, दुग्ध उत्पादक सहकारी संघ, ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ, जडीबुटी उत्पादक सहकारी संघ र सामाजिक उद्यमी महिला सहकारी संघ। यिनै सहकारी संघहरूमा झण्डै 700 भन्दा बढी सहकारीहरू सक्रिय रहेका छन्। यी सहकारीहरू झण्डै 3,25,000 बढी सहकारीमा रहेको पाइन्छ। यस सहकारीले विभिन्न व्यवसायहरू पनि सञ्चालन गर्दै आएको छ। खाने साझा तेल मिल, साझा पेट्रोल पम्प, इभी चार्जिङ स्टेशन, त्यस्तै गरी आगामी दिनमा साझा अस्पताल समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ। यस जिल्ला सहकारी संघ चितवनले गरेका महत्वपूर्ण कार्यहरू, यसका भावी योजना लगायतका विषयमा सुनौ अध्यक्ष शरद कुमार बर्तौलाको भनाई।

जिल्ला सहकारी संघ चितवनको विषयमा जुन किसिमको जिज्ञासा यहाँले राख्नुभयो, यो विषयमा अब यो जिल्ला सहकारी संघ सुरुमा सहकारी ऐन अन्तर्गत रहेर जिल्ला साझा सहकारी संघ लिमिटेड हुँदै र 49 सालमा मन्त्री परिषदको निर्णयबाट यसको नाम परिवर्तन भई यो जिल्ला सहकारी संघ लिमिटेड हुन आएको छ र यो संस्था 2014 सालमा स्थापना भएर र आजसम्म यो संस्था यहाँसम्म आइपुगेको म यहाँलाई जानकारी गराउन चाहन्छु। र हाल अहिले यो जिल्ला सहकारी संघले जिल्ला भरिरहेका सबै प्रारम्भिक संस्था विषयगत संघहरूको अभिभावक र छाता संघको रूपमा यसले आफ्नो सहकारी अभियानहरूलाई अगाडि बढाइराखेको छ र जिल्ला सहकारी संघ अहिले आफ्नो मातहतमा यसको 7 विषयगत संघहरू रहेको छ र यसले आफ्नो पनि आन्तरिक गतिविधिहरू पनि त्यसै गरी अगाडि बढाइराखेको छ र सबैभन्दा पहिला यसको पुरानो एउटा ऐतिहासिक कुरा के छ भने चितवन जिल्ला सहकारी संघले 2017 सालदेखि यसले चाहिँ स्थानीय तोरीलाई किसानसँग किनेर स्थानीय तोरीलाई नै पेलेर शुद्ध खाने तेलको बिक्री वितरण गर्दै आइराखेको छ र उत्पादन गर्दै आइराखेको छ जसले उत्पादनलाई पनि जोड दिँदै आएको कुरा म यहाँलाई राख्न चाहन्छु। र यसको साथसाथै अहिले आएर केही वर्ष यता 7-8 वर्षदेखि चाहिँ अब जिल्ला सहकारी संघले समग्र सहकारीहरूको चाहिँ अभियानमा बहस पैरवी मात्रै गरेर पनि पुग्दैन, संघ आफू पनि बाँच्नुपर्छ र यसका मातहतमा रहेका विषयगत संघहरूलाई पनि बचाउनुपर्छ र अभियानलाई नै जोड्दै लिएर जानुपर्छ भन्ने हिसाबले हामीले व्यावसायिक गतिविधिहरूलाई पनि अगाडि बढाएका छौं, व्यावसायिक परियोजनाहरू पनि हामीले सञ्चालन गरेका छौं। त्यसमध्येमा अहिले एउटा रहेको छ साझा तेल उद्योग, यसको इतिहास आफैमा पुरानो छ र दोस्रो अहिले साझा नमूना साझा पेट्रोल पम्प जुन अहिले नेपालमा अत्यधिक पेट्रोल इन्धन बेच्ने पम्पहरू मध्ये पर्छ, यो कहिले पनि टप 10 भित्र 10 स्थानमा परिराखेकै छ र एकपटक त 5 स्थानमा पनि पर्न सफल भएको थियो र यसले आफ्ना सेवाग्राहीहरूलाई चाहिँ पेट्रोल राख्न आउँदा डिजेल पेट्रोल चाहिँ राख्न आउँदाखेरि चाहिँ अन्य पेट्रोल पम्प भन्दा प्रति लिटर 20 पैसाको दरले कममा आफ्नो उपभोक्तालाई र सेवाग्राहीलाई यसले उपलब्ध गराउँदै आएको कुरा पनि म तपाईँहरूको माझमा राख्न चाहन्छु। र गत वर्ष यसको चाहिँ टर्नओभर, यसको आर्थिक कारोबार चाहिँ 1 अर्ब 19 करोडको थियो र अहिले हामीले लक्ष्य लिएका छौँ यसको 1 करोड 30 लाख भन्दा बढी चाहिँ यसको मूल्य अभिवृद्धि कर सहितको चाहिँ हुन जाने हामीले प्रक्षेपण गरेका छौँ र अलिकति समय पनि बाँकी रहेको छ र यो वर्ष जिल्ला सहकारी संघले अब नयाँ किसिमको व्यवसायलाई पनि ध्यान दिनुपर्छ र समयको माग अनुसार पनि जिल्ला सहकारी संघ चल्नुपर्छ भन्ने हिसाबले हामीले अहिले ईभी चार्जिङ मेसिन जडान गरेका छौँ, विद्युतीय सवारी साधनहरूलाई चार्ज गर्नका लागि, विद्युतीय चार्ज गर्नका लागि 4 चाहिँ CCS2 4 गन र GPT 4 गन गरेर चाहिँ यसरी चाहिँ सेवा प्रदान हामीले सुरुवात गरिसकेका छौँ र यसको साथसाथै यो जिल्ला सहकारी संघको आफ्नो पनि अन्य आय आर्जन चाहिँ हुने छ र जस्तो सटर भाडाहरू छन्, सभा हलबाट चाहिँ भाडाहरू आउँछ र यसबाट चाहिँ लगभग यसको आमदानी चाहिँ अब आउने वर्ष चाहिँ यसको चाहिँ 1 करोड 74 लाख प्लस चाहिँ हाम्रो चाहिँ भाडा मात्रै उठ्ने गर्छ र यस कारणले गर्दा यसको चाहिँ आमदानीका चाहिँ स्रोतहरू यो रहेको छ। अब जिल्ला सहकारी संघले चाहिँ के गर्छ त भन्ने कुरा पनि चासोको विषय छ।

0: आफैमा व्यवसाय मात्रै गरेर बस्छ या समग्र सहकारी ऐन नियम कानूनका विषयमा यसले बस पैरवी पनि गर्छ भन्ने विषयमा पनि केही कुराहरू चाहिँ जनमानसमा कुराहरू उठेको छ र यो अभियानमा जिल्ला सहकारी संघले महासंघसँग र सम्बन्धित निकायहरूसँग मन्त्रालयसँग पनि यसले चाहिँ आफ्नो कामहरू बस पैरवीको कामहरू अगाडि बढाइराखेको म तपाईँलाई जानकारी गराउन चाहन्छु र यसको साथसाथै यसले एउटा ड्रिम प्रोजेक्ट पनि अहिले लिएर आएको छ र त्यो ड्रिम प्रोजेक्ट चाहिँ के रहेको छ भन्दाखेरि चितवन जिल्ला आफै एउटा केन्द्र भागमा रहेको र सहकारीको जननी जिल्ला पनि भएको हुँदा यसले सहकारी आवासको अध्ययन केन्द्र र यसको एउटा स्तर पनि के भन थ्री स्टार होटलको लेभलको बराबरको बनाउने सोचमा हामी गइराखेका छौँ र यसको साथसाथै हामी सामाजिक कार्यमा पनि जोडिराखेका छौँ। हरेक सहकारीले आफ्नो स्थापना दिवसको दिन होस् या वार्षिक उत्सव कार्यक्रमको दिन होस् या अन्य कार्यक्रम राखेर उहाँहरूले रक्तदान कार्यक्रम सञ्चालन गर्नुभयो भने हामीले प्रति चाहिँ रक्तदाता बराबर चाहिँ ₹100 दरले हामीले आर्थिक सहयोग पनि गरिराखेका छौँ र यसको साथसाथै र महिला दिदीबहिनीहरूले सञ्चालन गरेका विभिन्न किसिमका चाहिँ सहकारीहरू कृषि सहकारी बचत तथा ऋण सहकारी उद्यमी सहकारी दुग्ध सहकारी र अन्य चाहिँ सहकारीहरूमा जे शुद्ध दिदीबहिनीहरूले मात्र रहेर सञ्चालन गरेको संस्थामा हामीले उहाँहरूको स्वास्थ्य ठिक हुनुपर्छ। उहाँहरू ठिक भए उहाँहरू स्वस्थ भए संस्था पनि स्वस्थ हुन्छ र त्यो संस्थाले राम्रो प्रगति गर्छ भन्ने हेतुले प्रत्येक संस्थालाई आगामी वर्ष चाहिँ स्वास्थ्य शिविर हेल्थ क्याम्प सञ्चालन गर्ने हामीले यो निर्णय पनि गरेका छौँ र अहिले पनि यो वर्ष पनि हामीले 5 चाहिँ हेल्थ क्याम्प चलाइसकेको छ र भर्खरै पनि म एउटा हेल्थ क्याम्प सम्पन्न गरेर अहिले आइपुगेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु र अब जिल्ला सहकारी संघले आगामी वर्षको लागि चाहिँ आफ्ना नीति तथा कार्यक्रम र प्रस्तावित बजेट पनि लिएर आइसकेको छ र यो प्रस्तावित बजेट चाहिँ अहिले जिल्ला सहकारी संघको चाहिँ 19,55,00,000 यो चाहिँ जिल्ला सहकारी संघ तर्फको र उता चाहिँ साझा पेट्रोल पम्प तर्फ चाहिँ यसको चाहिँ प्रस्तावित हो चाहिँ 1 अर्ब चाहिँ 34 करोडको चाहिँ हामीले प्रस्तावित बजेट पनि लिएर आएका छौँ र यसको साथसाथै अन्य व्यवसायीहरूको चाहिँ जोडेर अरू 1 करोडको चाहिँ लिएर आएको छौँ। यो कुरो तपाईँलाई मैले जानकारी गराएँ।
1: सामाजिक उद्यमी सहकारी संघको त्यसै गरी कृषि सहकारीको उहाँहरूले भाडा तिर्नुहुन्छ कि उहाँहरूलाई पनि कसरी बसिरहनु भएको छ त्यो विषयमा अलिकति मेरो जिज्ञासा।
0: अब उहाँहरूलाई हामीले यहाँ हाम्रो परिसरभित्र चाहिँ उहाँहरूलाई दुःखम सुखम हामीले उहाँहरूलाई यहाँ व्यवस्थापन गरेका छौँ। अब भनेको जति हामीले गर्न सकेका छैनौँ त्यो कुरो हामीले महसुस गरेका छौँ। तथापि पनि उहाँहरूलाई हामीले राख्ने व्यवस्थापन गरेका छौँ तर उहाँहरूलाई भाडा भनेर भन्दा पनि उहाँहरूको यो चाहिँ सरसफाई मर्मत यो विद्युत पानीको चाहिँ उहाँहरूले तिर्नुहुन्छ। त्यो बाहेक अरू उहाँहरूलाई अन्य आर्थिक भारहरू हामीले लगाएका छैनौँ र उहाँहरूको उहाँहरूलाई चाहिँ अरू व्यवस्थापन गर्नलाई यति मात्रै नभइकन उहाँहरूलाई विशेष कार्यक्रमहरू गर्नु पर्यो भने हामीले सभा हल पनि निशुल्क पनि दिएका छौँ र विशेषगर संघहरू पनि कोही अलि सम्पन्न हुनुहुन्छ कोही अलि कमजोर हुनुहुन्छ तर कमजोर संघ पनि माथि उठिराखेको छ। त्यसमाथि पनि दुग्ध सहकारी संघ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई चाहिँ हामीले उसका व्यवसायहरू सञ्चालन गर्नका लागि चाहिँ हामीले हामीसँग हाम्रो स्वामित्वमा रहेको चाहिँ भरतपुर चाहिँ 15 स्थित चाहिँ फुलबारी चोकमा रहेको जग्गा करिब दुई बिघा जग्गा बराबरमा को जग्गाबाट 2 बिघा 7 गट्ठा जग्गा छ हाम्रो त्यहाँ। त्यसमध्ये चाहिँ हामीले उहाँहरूलाई चाहिँ अहिले 5 गट्ठा चाहिँ एउटा परियोजना बनाउनका लागि उपलब्ध पनि गराएका छौँ। अब अरू संघहरूलाई पनि हामीले व्यवस्थापन गर्दै जाने सोच बनाएका छौँ र उहाँहरूलाई पनि हाम्रो छत्रछायामा राखेरै र हाम्रो हामीले अभिभावकीय भूमिका निर्वाह गरेर उहाँहरूलाई चलायमान बनाएर यो सहकारी अभियानलाई अगाडि बढाउने सोचमा हामी अगाडि बढ़िराखेकै छौं।

0: हामीले अध्यक्ष बर्तोलाको भनाईबाट पनि यस सहकारी संघको अब्बलता बारे थाहा पाइसकेका छौं र अब यसबाट सेवा लिनुभएका केही सेवाग्राहीहरूको पनि कुरा सुनौ। यसैबीच सहकारीबाट नै तेल किनेर लग्दै गर्नु भएकी भरतपुर 10 सिंचाई रोड निवासी गंगा अधिकारी सहकारी संघले उत्पादन गरेको तोरीको तेलको विषयमा यस्तो बताउनुहुन्छ।
1: मैले सधैँ सहकारीकै तेल खान्छु किनभने अब अन्त चाहिँ विश्वास लाग्दैन, प्राइभेटको जे पनि मिसावट पनि हुन्छ, सहकारीले चाहिँ त्यस्तो मिसावट गर्दैन भनेर मलाई चाहिँ त्यो विश्वासले नै त्यहाँको तेल लिएर आऊ चाहिँ। अब तेल अब जे होस् म बिहा कार्य जे पर्दा नि मैले तेल ल्याउने त्यहीँबाट हो। सहकारीको त्यहाँ सदस्य होइन, म चाहिँ अब अन्तैको सदस्य हो, तैपनि अब सहकारी भएर पनि मलाई सहकारीलाई विश्वास लाएर नै हो कि छुट पनि छ। फेरि अब सदस्य हुनेलाई 10% छुट पनि गर्नु भएको छ, किन सदस्यहरूलाई राम्रो भयो। थुप्रै वर्ष भयो त्यहाँ त्यहाँको तेल खान थालेको त।
0: कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यस्तै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौं। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू संचालकहरू शेयर सदस्यसँग पनि रहेर हामी कुराकानी गर्छौं। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुनसुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। यस संघले अत्यन्तै गुणस्तरीय तेल उत्पादन गरिरहेको छ। भरतपुरकै केन्द्र बाइपास रोडमा नै अवस्थित यस संघ परिसरमा नै तेलको बिक्री कक्ष समेत रहेको छ। पूर्व पश्चिम यात्राका क्रममा धेरैले यहाँबाट नै तेल किनेर लग्ने गर्छन्। शुरूमा बजार क्षेत्र केन्द्रित गरी तेल पेलाउन शुरू गरिएको यस मिल हाल नेपालका धेरै क्षेत्रमा तेल निर्यात गर्ने गरेको छ। सेवाग्राही गंगा अधिकारीले भने जस्तै धेरै यस क्षेत्रका तेल किनेर आफ्ना आफन्तीलाई पठाउने समेत गर्दछन्। सहकारी संघका व्यवस्थापक विनोद खतिवडाका अनुसार संघबाट मासिक 6000 लिटर तोरीको तेल खपत हुँदै आएको छ। त्यसो त केही वर्षदेखि साझा पेट्रोल पम्पले पनि धेरै नै सेवा दिइरहेको छ। अध्यक्ष बर्तोलाले भने जस्तै धेरै सेवाग्राहीले मिलेसम्म यसै पेट्रोल पम्पबाट पेट्रोल डिजल आफ्ना सवारी साधनमा प्रयोग गर्ने गरेका छन्। पछिल्लो समयमा इलेक्ट्रोनिक भेहिकल ईभी गाड़ी धेरैले किनेका छन्। इन्धन मूल्य आकाशीयकाले भने धेरै नेपालीको रोजाईमा ईभी गाड़ी हुने गरेको छ। त्यसैलाई मध्यनजर गर्दै सहकारी संघले आफ्नो कार्यालय परिसरभित्र नै विद्युतीय सवारी साधन ईभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। चारवटा चार्जिङ उपकरणबाट 8 गाड़ी चार्ज गर्ने गरी स्टेशन सञ्चालनमा ल्याएको हो। सहकारी संघकै स्थापनाको दिवस अर्थात जेठ 24 गतेको अवसर पारेर सो इभी गाड़ी चार्जिङ स्टेशनको समुद्घाटन समेत गरिएको हो। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले इभी चार्जिङ स्टेशनको समुद्घाटन गर्नुभएको थियो। यस संघको स्टेशनबाट चार्जिङ गर्दा सेवाग्राहीले धेरै खाले सुविधा पाउने संघ चितवनका सूचना अधिकारी कृष्ण सुरेशले जानकारी गराउनु भएको छ। यस चार्जिङ स्टेशनमा लहरै गाड़ी चार्ज गरिरहेका भरतपुरका युवा व्यवसायीले यस स्टेशन खुलेदेखि आफू गाड़ी चार्ज गर्न सधैँ संघ परिसरमा नै आउने गरेको बताउनुभयो। किन त यही चार्ज गर्न आउनुहुन्छ, अन्यत्र पनि त स्टेशन छ नि भन्दा उहाँ यस्तो बताउनुहुन्छ।
2: मेरो नाम उपेन्द्र ढकाल, भरतपुर छ, गीतानगर। म त चार्जिङ स्टेसन भनेको मेरो हिँड्ने आउँछ चार्ज गर्नलाई चाहिँ। हजुर हजुर, एक रुपियाँ सस्तो पनि छ हजुरको, फास्ट चार्ज पनि छ, यहाँको जस्तो चार्जर अन्त छैन हजुरको।
0: सञ्चालनमा ल्याइएको चार्जिङ स्टेशनको बारेमा हामीले जिल्ला सहकारी संघका सूचना अधिकारी कृष्ण श्रेष्ठसँग रहेर पनि कुरा गरेका छौं। सुन्छौं अबको क्रममा उहाँसँग गरिएको कुराकानी।
3: यो चाहिँ हाम्रो चाहिँ सीसीएस 2 भन्छ यसलाई चाहिँ। सीसीएस 2 मा चाहिँ तपाईँको हाम्रो दुईटा गन हुन्छ, यसमा
4: चारवटा
3: गन छ, चारवटा गन छ, यो चाहिँ यसलाई सीसीएस 2 भन्छ। र उतापट्टि चाहिँ हाम्रो जीबीडी छ, उतापट्टि चाहिँ दुईटा जीबीडी छ, त्यसको पनि चारवटा गन छ। अहिले चाहिँ हाम्रो चाहिँ अब तत्काल लागि चाहिँ हामीले 14 रुपियाँ राखेको छौँ, प्रति युनिट 14 रुपियाँ हो। अब त्यसपछि गएर चाहिँ अब हामीले चाहिँ एनएको अनुसार चाहिँ 300 छ एनएको रेट चाहिँ, त्यही रेट अनुसारको तपाईँको लो पिक आवर अनि पिक आवर अनि हाई पिक आवर भन्ने हुन्छ, त्यो पिक आवरको अनुसार चाहिँ हामीले अब हाम्रो यो चाहिँ तपाईँको जिल्ला सहकारी सङ्घ चाहिँ चितवन जिल्लाभरि रहेका विभिन्न प्रकृतिका सहकारीहरू गरेर सञ्चालित त्यो सङ्घ हो। त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ हामीले उपभोक्ताहरूलाई कस्टमरहरूलाई चाहिँ तपाईँको सुपथ मूल्यमा हामीलाई धेरै फाइदा पनि चाहिँदैन, हामीलाई विशेष गरी हामीलाई चाहिँ तपाईँको प्रति युनिट एनि जति लाग्छ एनिएबाट त्यही अनुसारको हामीले रेट राख्न खोजेका छौँ, र हामीलाई धेरै हाई प्रफिट पनि चाहिएको छैन। त्यसकारण अब अहिले तत्काल लागि हामीले सुरु पनि धेरै भएको छैन, 15 दिन जति भयो सुरु गरेको। यो सुरुवात गर्दाखेरि हामीले अहिले चाहिँ जम्मा चारवटा राखेका छौँ, चारवटामा 8 गन छ, र यसरी हामीले सुविधालाई चाहिँ अझै बनाउनको लागि चाहिँ हामीले अझै यहाँ हाम्रो अझै स्पेस छ, यहाँ अगाडिपट्टि स्पेस छ, त्यसमा चाहिँ हामी अझै सिसिएस 2 चाहिँ अप्ने विचारमा छौँ।
0: यस सहकारी संघमा हाल 4 महिला सहित 19 संचालक सदस्यहरू रहनु भएको छ। 470 भन्दा बढ़ी सहकारीहरू आबद्ध रहेका छन्। चितवन जिल्ला दुग्ध सहकारी संघ, कृषि सहकारी संघ, बचत तथा ऋण सहकारी संघहरूका कार्यालय सहित जिल्ला सहकारी संघकै सभाहाल सहित केही सटरहरू भाडामा पनि रहेका छन्। देशकै नमूना सहकारी बन्न सफल यस जिल्ला सहकारी संघले सहकारी अभियानको छाता संघ बन्न सफल भएको छ। राप्तीदून सहकारी बिक्री तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा पहिलो पटक दर्ता भएको यो संस्था यसरी हेर्दा जिल्ला सहकारी संघ लिमिटेड चितवनको स्थापना भने विक्रम सम्बत 2017 साल जेठ 24 नै मान्न सकिन्छ। जिल्लामा एकीकृत गरिएका विभिन्न 22 संस्थाहरू विक्रम सम्बत 2029 सालमा जिल्ला सहकारी संघमा रूपान्तरण भएको पनि मानिन्छ, जसको नामहरू यस प्रकार रहेको छ। भगवती साझा संस्था लिमिटेड जुन चाहिँ भण्डारामा रहेको छ, त्यस्तै गरी जनकल्याण साझा संस्था लिमिटेड जुन खैरहरीमा रहेको छ, त्यस्तै जनसेवा साझा संस्था लिमिटेड जुन वीरेन्द्रनगरमा रहेको छ भने प्रगतिशील साझा संस्था लिमिटेड जुन पिठुवामा रहेको छ। जन प्रगति साझा संस्था लिमिटेड सौराहामा रहेको छ भने विमोदय साझा संस्था लिमिटेड पदमपुरमा रहेको छ। जनजागृत हाम्रो साझा संस्था लिमिटेड रत्ननगरमा रहेको छ भने हाम्रो साझा संस्था लिमिटेड नारायणगढमा रहेको छ। त्यस्तै गरी नारायणगढमा नै नारायणपुर साझा संस्था लिमिटेड पनि रहेको छ भने मंगलपुरमा किसान साझा संस्था लिमिटेड रहेको छ। सर्वोदय साझा संस्था लिमिटेड गीतानगरमा रहेको छ भने शुक्रनगर साझा संस्था लिमिटेड रहेको छ। त्यस्तै यता विभिन्न संस्थाहरू रहेसँगै मेघौलीमा पनि रहेको छ। जुन संस्थाको नाम भने महेन्द्रेश्वर साझा संस्था लिमिटेड रहेको छ भने अमर साझा संस्था लिमिटेड पटियानीमा रहेको छ। शिवनगरमा उज्जवल साझा संस्था लिमिटेड रहेको छ भने बरूवामा सोमेश्वर साझा संस्था लिमिटेड, त्यस्तै गरी जनहित साझा संस्था लिमिटेड पनि कल्याणपुरमा रहेको छ भने चण्डी भन्ज्याङ साझा संस्था लिमिटेड रहेको छ। इच्छा कामना साझा संस्था लिमिटेड कुरिन्टारमा रहेको छ भने शक्ति खर्मा बालकुमारी साझा संस्था लिमिटेड रहेको छ। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईप्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार। तपाईको प्रत्येक पल शुभ रहोस्।
4: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
5: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
8: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन।
9: सम्पर्क नम्बर 9845082997
10: 9855109997।
11: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
12: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हाट जोड्ने दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
11: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
12: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वनजंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
13: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: 妈嘞米托，
1: 卡纳的努恩萨，
0: 阿里巴巴嘞，
1: 巴巴嘞萨克玛嘞努恩萨。

0: Thank you.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो PM
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट्रा हिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: सम्पूर्ण मानव चोलाको
1: जय
0: जय हो बोलो राधे राधे
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
3: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ

0: दाहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
3: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम डेरी मार्ट। भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
7: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
8: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
9: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
9: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
10: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
11: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
11: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
11: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
12: कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन।
13: सम्पर्क नम्बर 9845 82 997
14: 98550 10 9

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ज।
1: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, अलि ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: स्कर्ब टाइफसको जोखिम पनि बढ़दो, 10 महिनामा करिब 10,000 संक्रमित, 7 जनाको मृत्यु, अझै 1 महिना संक्रमणको जोखिम।
1: पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा वर्षा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
0: दशैंमा उत्सवका रूपमा नयाँ नोट नसाटिने, आवश्यकता अनुसार बैंकबाट पाइने, बाढ़ी पहिरोले पर्वतमा 300 परिवार विस्थापित, 170 घर पूर्ण रूपमा क्षतिग्रस्त।
2: अब जुन जुन ठाउँमा चाहिँ विपद प्रभावित हुनुभयो, कतिको चाहिँ तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान जाँदै, ओमान क्यानाडा र नेपाल बीच खेल हुने।
3: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विश्वका विभिन्न क्षेत्रमा हुने युद्ध, विश्वव्यापी कारण, डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ्दछ, त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा सामानको अभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नुपर्छ। नयाँ सरकारले जनमतलाई जोगाइराख्ने हो भने नयाँ कार्यक्रमका साथ बजारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
4: नेपाली कंग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कंग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सी बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले 2/3 बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकल निराधार भएको दावी गर्नुभयो।
5: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छ।
4: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
5: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो सामेल जनता छन्।
4: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला

0: समझौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौँ, तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ। त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कंग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। वहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
0: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 को नजिक पुर्याए।
1: 15 महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापाले राजनीतिप्रति बढ़दो विपृष्ठाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। वहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनुभयो।
2: रोचक के भयो, नेपालमा एन्टाई पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिनँ भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्याखाउ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
1: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षाहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ। उपसभापतिको संख्या 2 बढ़ाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्, 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,132, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 संक्रमित भएका छन्। त्यसपछि चिङ्गामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ। त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
3: अब स्कर्ब टाइफसका केसहरू प्रत्येक वर्ष बढ्ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्कर्ब टाइफस पनि हो। यद्यपि स्कर्ब टाइफसले ठूलो समुदायमा एकैचोटि ठूलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्यकर्मीहरूलाई ओरिएन्टेशन गर्ने कुरा, नागरिक तहमा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढ़िरहेका छौं।
1: स्कर्ब टाइफसको संक्रमण को जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
3: खास गरी यो 4-5 महिना नै हो, पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा वर्षा सकिसके पछाडिको एक महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
1: स्कर्ब टाइफस मलाई संक्रमण भयो भनेर आम सर्व

0: आधारणले चाहिँ कसरी थाहा पाउने?
1: अब यो विस्कर टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुन् हुनलाई, तर पनि खासमा व्यक्तिलाई ज्वरो आउने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति ढिलो भयो भनेदेखि चाहिँ श्वास प्रश्वासमा समस्या हुने, कसैको आँखाहरूमा रातो हुने, कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छन्। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टेमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन, तर यसले चाहिँ के हुन्छ भने बेलैमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिम त चाहिँ बढी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अङ्गहरूको मल्टी अर्गन फेलियर भन्छौँ, सबै शरीरका अङ्गहरूलाई काम गर्ने क्रियाशीलतालाई त्यसले कमजोर बनाइदिन्छ।
0: काँस तथा बारीमा जानु परे पूरै शरीर ढाक्ने कपड़ा लगाउने र घर फर्किएपछि शरीर तथा कपड़ा सफा गर्ने र वरपरको वातावरण सफा राख्ने उहाँको सुझाव छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिका 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा रहेका छन्। जलजलाका 171 परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जंगबहादुर छेत्रीले जानकारी दिनुभयो।
2: अब जुन जुन ठाउँमा चाहिँ विपद प्रभावित हुनुभयो, कतिको चाहिँ तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ। पहिला चाहिँ त कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसके कति घर एकदिन भइसकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावेश सुरक्षित ठाउँ कहाँ छ र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ उपयुक्त हुन्छ हुँदैन, हामीले चाहिँ पहिचान गरेका स्थानहरू त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ एक दिन भएको छैन।
0: बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाही की 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चादनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बड़ा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढ़ी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साँच्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त स्वतही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगेर तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग 2 कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृंखलाबाट टुंगो लाग्नेछ।
3: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पढ़ाई र अतिरिक्त क्रियाकलापमा जोड़।
4: बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई एक प्रकारको हामीले इन्गेज गरिरहेको छौँ।
3: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ़न सक्ने सवाल। हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: स्वास्थ्य बिर्ता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सीता जहाँ बाहिर पसलमा केही खाएर आइहाल, अलि फेरि ढिलो होला नि। रामुला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु। ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
6: ए हो र राम सर, म पनि अब बजार या बनी बना खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: बाढ़ी वा लेदो पसेको घर बाहिरबाट हेर्दा सग्लो देखिए पनि राम्रोसँग जाँच गर्न इन्जिनियरहरूको सुझाव छ।
11: पूरा भैं सफा गरिसकेपछि अबको भैं पहिला हाम्रो भएको भैंसँग तुलना गर्न सकियो अनि कहीँ पनि क्षति नोक्सानी भएको रहन्छ भनेदेखि सुरक्षित रहने आवास अलिकति बढ्ता भयो। तर त्यो भैं कतै चर्किएको अथवा भैं कोठाको भित्ताको कुनामा जमिन भाँचिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सरक्क, सबै ठाडो घन्टी अनुसार नै भएको, कुनै पनि भित्ता बाहिर पनि ननिस्केको, झ्यालहरू पनि नफुटेको अवस्थामा चिर्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका, भित्तामा छड्के चर्काहरू आएको, गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रंग जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
10: इन्जिनियर विजय कृष्ण उपाध्याय। तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढ़ी वा लेदो पसेपछि चिरा परेको, जग कमजोर भएको, जमिन धसिएको हुन सक्ने बताउनुहुँदै बाढ़ीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन? कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढ़ाउन शुरू गरिएको छ। विद्यालयहरूले बाल बालिकालाई पढ़ाईसँगै नाच्न, गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरूङको सुझाव छ।
12: यसो बेलामा बाल बालिकाहरूलाई अभिभावकले पनि हेर्न नसकेको अवस्थामा अब कसले अलिकति बढ़ी ध्यान दिन सक्छ, उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले बाल बालिकाहरूलाई चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इन्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँले त्यो खेलहरू खेलेर पनि भुलाइरहनु भएको छ। चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने, अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको छ कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँले चाहिँ क्लासहरू लिनुहुन्छ कि। त्यसले गर्दाखेरि अलिकति इन्गेज भएको, अनि यहाँ खेलाउनहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ, मन भुलाउने भन्नु बच्चाहरूले चाहिँ।
10: पढ़ाईसँगै बाल बालिकालाई गीत संगीत, चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले बेली ब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ।
0: नेपाली सेनाका मेजर चिरञ्जीवी चौला गए।
2: यो चाहिँ यत्रो टाइपको ब्रिज हो, यसको चाहिँ भारवान क्षमता 70 टन रहेको छ। भेगल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ तीनवटा गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डायनामाइट क्रस भएको ठाउँहरूमा चाहिँ अलिकति क्वालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको डायना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्डरतिर चाहिँ छिरो भएन खोलामा फस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु।
0: नेपाली सेनाका मेजर चिरञ्जीवी चौला गाई पुल साँघुरो र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेलीब्रिजमा धेरै मानिस जम्मा भएर नहिन अनुरोध गर्नुहुँदै। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्ने,
13: जसमा चाहिँ भाइरल डायरियो तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखेअनुसार यो जाडोयानमा ठ्याक्कै शरद ऋतुमै त भन्यो त, जाडोयानमा चाहिँ धेरै नै बढेर जान्छ।
3: सावधानी अपनाउन विशेषज्ञको सुझाव हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मानिन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उयासी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
14: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्षा सकिनै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
13: स्कुल डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको जाडोमा होला, अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखेअनुसार यो जाडोयानमा ठ्याक्कै शरद ऋतुमै त भन्यो नि त, जाडोयानमा चाहिँ धेरै नै बढेर जान्छ। चाहिन्छ। अब मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइरहेको छ, मङ्सिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ, हजुरको ब्रोन्कियोलाइटिस भन्छ हाम्रो निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ, स्यासा हुने नानीहरूलाई चाहिँ चार महिना आएको स्यासा बढेर जाने सम्भावना धेरै हुन्छ, सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडो हुने।
14: यस्ता रोगहरूबाट बस्नलाई चाहिँ के गर्ने होला?
13: यस्ता रोगहरूबाट बस्नको लागि चाहिँ नम्बर एक खोपै भने मैले फेरि पनि धेरै कति खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन, तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप हुन्छ त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिनु भएन होइन, यो चाहिँ थप खोप जुन त्यसरी लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो केटाकेटीले चाहिँ हृदयमा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खाना खानुभयो र बच्चा त्यो चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लड्ने क्षमता बढेर जान्छ, त्यो किटाणुले उसलाई सङ्क्रमण नगर्ने भने पनि सङ्क्रमण गरे पनि उसले त्यसलाई पखार्न सक्छ, त्यो भएर चाहिँ रोग लाग्ने फल्नु जाने, सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
14: यदि खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लगाउने भन्ने केही छ?
13: मैले सरकारले जे लगाइरहनु भएको त्यसै एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि छ दस र चौध हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ, जस्तो पेन्टाबालिन भनेर त्यसमा पाँच थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ पिसिबी चाहिँ त्यही बेलामा लगाउँछौँ, अर्को भारत पखालाको खोप छ युटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ है, त्यही खोपको रिपिट हुन्छ दस हप्तामा, र चौध हप्तामा चाहिँ यो पेन्टाबालिन चाहिँ पाँचवटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन, यसपछि एकैचोटि नौ महिनामा छ हाम्रो सरकारी पालिकाको खोप छ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुई चाहिँ लाग्छ, त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको छौँ छ दस, त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ, त्यसपछि बाह्रमा गएर हाम्रो जेई जापानिज इन्सेफ्लाइटिस जुन अहिले हजुरले सुनपन गर्नुभएको छ उसलाई एकदम बढेको छ भन्छ, त्यसको खोप लाग्छ, र पन्ध्र महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ, सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो, यो बाहेक चाहिँ ठुला अलिक ठुलो भइसकेको नानीहरू जुन नौ वर्ष माथिको नानीहरूलाई चाहिँ एचपिभी ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ, यो पनि हामीले लगाइराखेको छौँ, यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ, यो त हामीले छुटाउनै पाइयो, मैले छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै क्राइम नै जस्तो मान्छौँ हामीले, यो बाहेक अरू खोपहरू छन् नभएको होइन होइन, त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ।
14: सबै चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
13: श्वास प्रश्वासको हिसाबले हेर्नु भयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगानो बग्ने, घाँटी दुख्ने र निमोनिया पनि हो, भाइरल निमोनिया भन्छ हामीले गर्छ, यसमा चाहिँ अलिक स्यासा किसिमको निमोनिया, स्यासा सुनिने आवाज बाहिरै आयो भनेर डेलिभर भयो भनेर जुन चाहिँ आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बसमा के गर्ने भनेर सोच्नु पर्नु भयो भने बसमा चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
14: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोड्ने थियो होइन, अब त्यो मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खाने कुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला, अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला?
13: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनौँ होला, खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ, केटाकेटीको उमेरसम्म एकदम ठुलो छ, जिरोदेखि अब अठार वर्षसम्म हुनुभयो उहाँहरू होइन, त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ यो कार्बोहाइड्रेट ठुलो जुन यो चामल मकै गहुँ यी किसिमका चिजबाट बनेका तत्त्वहरू उनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो, जस्तै आलु पिरालु, अर्को हुन्छ प्रोटिन मासु अन्डा दुध चिजहरूमा पाइनु भयो, अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल तरकारी र फलफुल जसमा चाहिँ हामीले मिनरल्स भाइटामिन्सहरू पाउँछौँ होइन, अर्को चाहिँ दही दुध उनीहरूबाट पाइने, अर्को पदार्थ भयो, जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ, जुन पनि जरुरी छ।
14: विपदमा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 01-5268-6661 फोन गरे आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
3: नेपाली कांग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेको आलोचनाले सरकार कमजोर नहुने बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र नै धराशायी भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर लोकतन्त्र जोगाउनुपर्ने बताउनु भएको छ। कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 भन्दा बढ़ी घर विस्थापित भएका छन्। बाराको देवताल गाउँपालिकामा माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष बड़ा दशैंलाई लक्षित गर्दै नोट सटै नगर्ने जनाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 19
17: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो। इट्स 8 PM।
18: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
19: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
17: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
20: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
17: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90959, 98550-60359 र 98550-67359।
21: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
22: आमा, मलाई दुध है।
21: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
22: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
21: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
22: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
17: तपाईको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
23: स्ट्रोक, टाइफस रोगका लक्षणहरू, धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने। सकेसम्म घाँस बाली वा चौरमा नबस्ने, बस्ने गरे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
16: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
16: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
16: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
16: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
4: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खानेपानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
5: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

ऐसे ना जाओ, ऐसे ना जाओ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्भकका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
4: स्कर्फ टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्फ टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
5: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: सम्पूर्ण मानव चोलाको
1: जय
0: हो बोलो राधे राधे।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अटुट साइनो।

0: 2083 साल असोज 19 गते सोमबार आश्विन कृष्ण नवमी 5 अक्टोबर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: कांग्रेसको महाधिवेशनबाट परम्परामा क्रमभंग, भविष्यप्रति नयाँ आशा, छुटिए संस्थापक नेताका लिगेसी, उत्पादनमा जोड़ दिने नीति, अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति भराउने र त्रिशुली पारी वैकल्पिक मार्ग बनाउने योजना अघि बढ़्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पशुपालनमा आधुनिकता भित्र्याउँदै बागलुङका किसान शीर्षकको शुभ समाचार।
0: एक दशक अगाडिसम्म बागलुङका किसानले परम्परागत रूपमै पशुपालन गर्ने गर्थे। एउटै परिवारले सयौंको संख्यामा पशु पाले पनि जीविकोपार्जन समस्या थियो, तर अहिले त्यो अवस्था विस्तारै फेरिँदै गएको छ। किसान अब आधुनिक प्रविधिसँग जोड़िन थाले। ग्रामीण क्षेत्रका अधिकांश किसान अझै पनि परम्परागत रूपमै पशु पाल्दै आए पनि केही किसान भने आधुनिकतासँग जोड़िन थालेका छन्। पछिल्लो समयमा बागलुङमा कृत्रिम गर्भाधान गराउने पशुको संख्या वर्षेनी बढ़दै गएको छ। पशुको नस्ल सुधारसँगै दूध उत्पादन बढ़न थालेपछि जिल्लाका पशुपालक किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन्। आर्थिक वर्ष 2081-82 2543 पशुमा कृत्रिम गर्भाधान गरिएकोमा आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 3876 पुगेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा 1333 गाई तथा भैंसीमा कृत्रिम गर्भाधान गरिएको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: जम्मा गरायो। सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउरे खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग, भविष्यप्रति नयाँ आशा शीर्षकमा खबर छ। लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशनमा युवा पुस्ताको सक्रिय सहभागिता देखिएको छ। काठमाण्डुको खुला मंचमा आइतबारदेखि शुरू भएको महाधिवेशनमा 18 वर्षका युवादेखि लामो समय पार्टी राजनीतिमा सक्रिय प्रतिनिधिसम्मको अर्थपूर्ण उपस्थिति देखिएको हो। उद्घाटन समारोहमा देखिएको युवा सहभागितासँगै नेतृत्व र कार्यशैली परिवर्तनको आवाजले कांग्रेस नयाँ ढंगले अगाडि बढ़ने संकेत देखाएको प्रतिनिधिहरूले बताएका छन्। कांग्रेसकै पुरानो विरासत बोकेको एउटा समूह बाहिर रहे पनि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको परिवर्तनप्रति शुरू भएको महाधिवेशनलाई धेरैले आफ्नो राजनीतिक भविष्यसँग समेत जोडेर हेरेका छन्। महाधिवेशनले लामो समयदेखि नेतृत्वमा सीमित अनुहार दोहोरिरहने प्रवृत्ति तोड्ने र युवालाई मूलधारको राजनीतिमा स्थापित गर्ने उनीहरूको विश्वास छ। पहिलोपटक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका कतिपय युवाले कांग्रेसमा आफूहरूको आकर्षण बढ़नुको कारण नै विशेष महाधिवेशनबाट शुरू भएको रूपान्तरणको प्रक्रियालाई मानेका छन्। सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म, पहिलो पटक वरिष्ठ उपसभापतिको व्यवस्था, विगत भन्दा केही नयाँ अभ्यास, विद्युतीय मतदान नहुने लगायतका व्यवस्था पनि गरिएको छ। आइतबारदेखि शुरू भएको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ। आज र भोलि 2 दिनसम्म बन्द सत्र काठमाण्डु स्थित खुला मंचमै हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल हुनेछ भने बन्द सत्रमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब 3,000 प्रतिनिधि अट्ने गरी 3 वटा हल तयार गरिएको छ। बन्द सत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड राखिएको छ। कांग्रेस सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति म्युजिकल चेयर जस्तो बनेको बताएका छन्। त्यस्तै म्युजिकल चेयरको प्रवृत्तिकै कारण भदौ 23 र 24 गतेको घटना भएको समेत उनले बताएका थिए। त्यस्तै महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सभापति रवि लामिछानेले भाषण, नारा र घोषणा पत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त हुँदैन भनेका छन्। त्यस्तै शंकर पोखरेलले लोकतन्त्रका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ भनेका छन् भने नेकपाका संयोजक प्रचण्डले मलाई गाह्रो छ अब क्रमभंग गर्ने पालो गगनजीको भन्दै भनेका छन्। त्यस्तै राजेन्द्र लिङ्गेलले मान्छे फेरिएर मात्र हुँदैन रहेछ भनी भनेको बताइएको छ। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग शीर्षकमा यो खबर छापिएको छ।
3: कंग्रेसको महाधिवेशन वैधानिकतातर्फ गगन, छुटे संस्थापक नेताका लिगेसी। मध्याह दैनिक खबर लेख्छ, नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबार विशेष समारोहका बीच उद्घाटन भयो। खुल्ला मंचमा उद्घाटन भएको महाधिवेशनमा सबै राजनीतिक दलका शीर्ष नेतालाई राखेर साझा मंच बनाउने प्रयास गरेको छ। कंग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सबै राष्ट्रीय दलका नेतालाई एकै मंचमा राखेर राष्ट्रिय राजनीतिबारे बहस चलाउँदा कंग्रेसको एउटा समूह भने देखिएन। विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वमा जारी 15 महाधिवेशनले आगामी 4 वर्षका लागि कंग्रेसमा नेता र नीति स्थापित गराउनेछ। महाधिवेशनले गगन थापालाई संस्थापन वैधानिकता दिने बाटो तय गर्नेछ। निवर्तमान सभापति शेरबहादुर देवालाई महाधिवेशन उद्घाटनका लागि पटक पटक निम्ता गर्दा पनि नआएको कंग्रेसले दावी गरेको छ। सभापति थापाले पूर्व सभापति देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी नभएको दावी गरे। देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्न गर्दै उनले भने, पूर्व सभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कति पटक जाने हो, कसरी लिन जाने हो? अधिवेशन उद्घाटन समारोहमा सुजाता कोइराला बाहेक कंग्रेसका संस्थापक नेताहरूको लिगेसी बोकेका नेताहरूको अनुपस्थितिले कार्यकर्ता तहले खल्लो महसुस गरे। सन्त नेता कृष्ण प्रसाद भट्टराईको लिगेसीबाट आएका नेता देउवाको अनुपस्थितिले कंग्रेसको राजनीतिलाई फकर कोणबाट विश्लेषण गरिएको छ। उनीसँगै कंग्रेसका संस्थापक नेताहरू डीपी कोइराला र गणेशमान सिंहका पुत्र डाक्टर शशांक कोइराला

0: लगाए दोस्रो गुण शीर्षकमा नपुन पोस्टमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभा सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको खुलासा गरेका छन्। तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले भने, कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ। यति भनिदिएर मैले गगन जीलाई दोस्रो गुण लगाएको छु, मान्ने नमान्ने तपाईँको जिम्मा। सभापति लामिछानेले पहिलो गुण बारे नखुलाए पनि त्यसलाई लिएर कांग्रेस वृत्तमा भने विभिन्न चर्चा हुन थालेको छ। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डु 4 कांग्रेस सभापति थापा उम्मेद्वार थिए। अरू सबैतिर उम्मेद्वारी दिएको रासोपाले त्यो क्षेत्रमा भने उम्मेद्वारी नै दिएन। त्यसबेला रासोपाले काठमाण्डुका क्षेत्र नम्बर 2, 6, 7 र 8 उम्मेद्वारी दिएको थियो। सबै क्षेत्रमा जित हासिल गरेको थियो। अन्यत्र पनि कांग्रेसका थुप्रै नेताले चुनाव हारे, तर गगनले जिते। जबकि 2082 फागुन 21 निर्वाचनमा गगन सरलाई 4 उम्मेद्वार भने राजुभाका अमरेश सिंहसँग चुनाव हारे। सायद लामिछानेले यसैलाई पहिलो गुण लगाएको अर्थका रूपमा व्याख्या गरेका हुन सक्ने कांग्रेसकी नेताहरू बताउँछन्। लामिछाने पछि उद्घाटन सत्रमा बोलेका कांग्रेस सभापति थापाले पनि पहिलो गुणबारे उल्लेख गरेनन्। त्यस्तै लामिछानेले शेरबहादुर देउवा लगायतलाई छोडेर गगनले राम्रो गरेको अभिव्यक्ति दिएका छन्। कांग्रेसको मंचमा देउवाका लागि छुट्याइएको कुर्सी नै खाली राखिएको थियो। सभापति थापाले भने पूर्व सभापति देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कतिपटक जाने हो लिन, कसरी जाने हो? राष्ट्रपति सभापति लामिछानेले चुनावमा कांग्रेसका प्रतिबद्ध कार्यकर्ताले पनि आफूलाई मत दिएर जिताएको बताएका छन्। त्यस्तै कांग्रेस राजनैतिक प्रतिवेदन, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड़ दिने उपशीर्षकमा खबर छ। कांग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनैतिक प्रतिवेदनमा आगामी 4 वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्ताव गरेका छन्। प्रतिवेदनमा निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र उम्मेद्वार लिएर जनतामाझ जाने, पार्टी संगठनको पुनर्संरचना गर्ने तथा सरकारका काम कार्यवाहीमाथि प्रभावकारी निगरानी गर्ने प्रस्ताव गरिएको छ। थापाले कांग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरेका छन्। गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्ना पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै थापाको प्रतिवेदनको मुख्य अवधारणा समुन्नत नेपाल, सम्मानित नेपाली रहेको छ। आर्थिक वृद्धि दरलाई मात्र समुन्नतिको आधार नमान्दै शिक्षा, स्वास्थ्य, पोषण, सिप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई विकासको आधार बनाउनुपर्ने प्रस्ताव गरिएको छ।
1: सड़क सुरक्षा विधेयक अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अहिले प्रचलनमा छैन। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि 3 तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
0: भनिन्छ संकटले कहिलेकाहीँ नयाँ सामर्थ्य जन्माउँछ। भोटेको सिक्रेसुली करिडोरमा आएको विनाशकारी बाढ़ीले पुर्याएको अकल्पनीय क्षतिको पीड़ालाई सम्हाल्दै उठ्ने प्रयासमा देश छ। यही सन्दर्भमा बाढ़ीसँग जोड़िएको जलवायु परिवर्तन र जलवायु न्यायको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ। यही पृष्ठभूमिमा आइतबार राजधानीमा सम्पन्न काठमाण्डु क्लाइमेट विक 2026 पनि त्यही बहसको एउटा कड़ी बन्यो। जलवायु उत्थानशीलताका लागि जलवायु न्याय, स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म नाम दिए गरिएको र नेपालमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम साताव्यापी भनिए पनि तीन दिनसम्म संचालन भयो। यस अवधिमा 27 विभिन्न छलफल तथा कार्यक्रम आयोजना गरियो भने 1000 भन्दा बढ़ीले प्रत्यक्ष सहभागिता जनाए। सामाजिक सञ्जाल मार्फत अप्रत्यक्ष रूपमा जोड़िएका सहभागीलाई समेत समेट्ने हो भने अभियानसँग जोड़िनेको संख्या अझ ठूलो रहेको छ। जलवायु परिवर्तन, पर्वतीय मुद्दा र जलवायु न्यायका विषयमा सरकारी प्रयाससँगै नागरिक